श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो हरिओम शरणका केही भजनहरू। त श्रोता यसैको साथ आजलाई पनि कार्यक्रम भक्ति प्रभातको निर्धारित समय यही पूरा हुँदछ। श्रोता यो सुन्नुहोस् अब उसो प्रसारण गरिने कार्यक्रमबारे छोटो जानकारी। अहिले 6:55 अनि 7 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समा प्रसार गरी सुन्नुहुनेछ संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 हामी यस केन्द्रबाट प्रस्तुत गर्नेछौ कार्यक्रम गान्धी कथा। विषय रहनेछ आजको समाजमा महात्मा गान्धीको विचारहरूको सान्दर्भिकता। 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सुन्नुहुनेछ नेपाली भाषामा समाचार। 7:35 हामी यसै केन्द्रबाट प्रस्तुत गर्नेछौ कार्यक्रम प्रणाम सिक्किम। 8 बजे अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समाप्रचार गरी सुन्नुहुनेछ हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 8:30 आकाशवाणीको उत्तर पूर्वी केन्द्र सिलोङबाट सुन्नुहुनेछ अंग्रेजी भाषामा समाचार भने 8:40 हामी यसै केन्द्रबाट प्रस्तुत गर्नेछौ नेपाली आधुनिक गीतहरूको कार्यक्रम गीतिमाला, जहाँ श्रोताहरूलाई सुनाउनेछौ रुस्तम लेप्चा अनि निशिका सुब्बा का केही मीठा मीठा गीतहरू भने 9 बजे प्रस्तुत गर्नेछौ मुख्य समाचार। 9:02 प्रस्तुत गर्नेछौ कार्यक्रम चित्रांजलि। 9:30 प्रस्तुत गर्नेछौ लेप्चा लोकगीत विभिन्न कलाकारका आवाजमा भने 10 बजे पुनः प्रस्तुत गर्नेछौ मुख्य समाचार। 10:02 प्रस्तुत गर्नेछौ कार्यक्रम ताजेतराने। 10:30 आकाशवाणीको दिल्ली केन्द्रबाट समाप्रसार गरी सुन्नुहुनेछ कार्यक्रम एफएम गोल्ड। श्रोता सुन्दै हुनुहुन्थ्यो अब उसो प्रसारण गरिने कार्यक्रमबारे छोटो जानकारी जो पूरा भयो। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौ। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 6:55 हुनै लागेको छ र अबको केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

का समस्या विद्यमान छ। समावेशी समाज निर्माणका लागि गान्धीजीको समानता, करूणा र मानवताको दर्शन प्रेरणादायक छ। शिक्षाका क्षेत्रमा पनि गान्धीजीको दृष्टिकोण अत्यन्त व्यावहारिक थियो। उनले शिक्षालाई केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम होइन, चरित्र निर्माण, श्रमको सम्मान, आत्मनिर्भरता र नैतिक विकासको आधार माने। वर्तमान समयमा शिक्षाले ज्ञान त दिइरहेको छ तर नैतिकता, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलता कमजोर बन्दै गएको गुनासो सुनिन्छ। यस्तो अवस्थामा गान्धीजीको मूल्यमा आधारित शिक्षाले जिम्मेवार र नैतिक नागरिक निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउन सकिन्छ। गान्धीजीले शिक्षालाई केवल ज्ञान आर्जन वा रोजगारीको माध्यम मानेनन्। उनका अनुसार शिक्षाको मुख्य उद्देश्य असल, जिम्मेवार र नैतिक नागरिक निर्माण गर्नु हो। उनले श्रमको सम्मान, आत्मनिर्भरता, अनुशासन, नैतिकता र सामाजिक सेवामा आधारित शिक्षाको पक्षमा वकालत गरे। आज विद्यालय र विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरिरहेका छन् तर मानवीय संवेदना, नैतिकता र सामाजिक उत्तरदायित्वका पक्षमा चुनौतीहरू देखिन्छन्। प्रतिस्पर्धाको दबावले कहिलेकाहीँ शिक्षा केवल प्रमाण पत्र प्राप्त गर्ने साधनमा सीमित हुने जोखिम बढ़ेको छ। यस्तो अवस्थामा गान्धीजीको शिक्षा दर्शनले ज्ञान र चरित्र बीचको सन्तुलन कायम गर्न प्रेरणा दिन्छ। राजनीतिमा गान्धीजीले नैतिकता, पारदर्शिता र जनसेवालाई सर्वोच्च प्राथमिकता दिएका थिए। उनका लागि राजनीति सत्ता प्राप्त गर्ने साधन नभई जनकल्याण गर्ने माध्यम थियो। आज धेरै राष्ट्रहरूमा भ्रष्टाचार, सत्ताको दुरूपयोग, स्वार्थ केन्द्रित राजनीति तथा जनविश्वासको संकट देखिन्छ। लोकतन्त्र केवल निर्वाचनले होइन, नैतिक नेतृत्व, पारदर्शिता र जन उत्तरदायित्वले बलियो हुन्छ भन्ने गान्धीजीको दृष्टिकोण अहिले पनि उत्तिकै महत्वपूर्ण छ। गान्धीजीका यी आदर्शहरूलाई व्यवहारमा उतार्न सकिए राजनीति पुनः जन उत्तरदायी, नैतिक र विश्वसनीय बन्न सक्छ। यदि सार्वजनिक जीवनमा सत्य, इमानदारी, उत्तरदायित्व र सेवाभावलाई प्राथमिकता दियो भने मात्र लोकतन्त्रले आफ्नो वास्तविक उद्देश्य पूरा गर्न सक्छ। गान्धीजीको राजनैतिक दर्शनले यही सन्देश दिन्छ। युवा पुस्ताका लागि पनि गान्धीजीका विचार उत्तिकै प्रेरणादायी छन्। उनले आत्मविश्वास, आत्मअनुशासन, सत्यनिष्ठा, श्रम, सेवा र राष्ट्र प्रेमलाई जीवनको आधार बनाउन आग्रह गरेका थिए। आजका युवाहरू प्रविधिसँग जोड़िएका छन् तर उनीहरूलाई नैतिक नेतृत्व, सामाजिक उत्तरदायित्व र सकारात्मक सोचको पनि आवश्यकता छ। गान्धीजीका विचारले युवालाई सफल मात्र होइन असल नागरिक बन्न प्रेरित गर्छ। भारत तथा दक्षिण एशियाली समाजका सन्दर्भमा पनि गान्धीजीका विचारको विशेष महत्व छ। विविध भाषा, धर्म, संस्कृति र समुदाय बीच सद्भाव कायम राख्न, लोकतान्त्रिक मूल्यलाई बलियो बनाउन, सामाजिक न्याय स्थापित गर्न तथा शान्तिपूर्ण सअस्तित्वको संस्कृतिलाई प्रवर्धन गर्न उनका आदर्श प्रभावकारी मार्गदर्शक बन्न सक्छन्। विश्वव्यापीकरणको युगमा स्थानीय पहिचान, नैतिक मूल्य र मानवीय सम्बन्धलाई जोगाउन पनि गान्धीवादी चिन्तनले महत्वपूर्ण भूमिका खेल्न सक्छ। आज संसारले आर्थिक सम्पन्नता हासिल गरेको छ तर नैतिक समृद्धिको खोजी अझै जारी छ। विज्ञानले चन्द्रमासम्म पुग्ने क्षमता दिएको छ तर मानव हृदयमा प्रेम, करूणा र विश्वासको दीप बाल्ने शक्ति अझै नैतिक मूल्यहरूले नै दिन्छन्। त्यसैले महात्मा गान्धीका विचार समयसँगै पुराना भएका छैनन्, बरू हरेक नयाँ संकटसँगै अझ प्रासंगिक, अझ जीवन्त र अझ आवश्यक बन्दै गएका छन्। प्रत्येक दिन व्यक्तिले आफ्नो जीवनमा सत्यलाई आधार, अहिंसालाई व्यवहार, सेवाभावलाई कर्तव्य, सहिष्णुतालाई संस्कार र मानवतालाई सर्वोच्च धर्मका रूपमा अप्नाउन सकियो भने विश्व अवश्य नै अझ शान्त, न्यायपूर्ण, समतामूलक र सुन्दर बन्नेछ। यही महात्मा गान्धीले मानव सभ्यतालाई दिएको अमूल्य विरासत हो। उनका विचार केवल सम्झनाका लागि होइनन्, जीवनमा उतार्नका लागि हुन्। जबसम्म मानव समाजमा सत्य, न्याय, प्रेम र शान्तिको खोजी रहनेछ तबसम्म महात्मा गान्धीको नाम र उनका आदर्शहरू अमर रहिरहनेछन्।
अन्तत महात्मा गान्धी कुनै एक देशका नेता मात्र होइनन्, सम्पूर्ण मानवताका पथ प्रदर्शक हुन्। समय बदलिएको छ, प्रविधि बदलिएको छ र जीवनशैली पनि बदलिएको छ, तर सत्य, अहिंसा, प्रेम, करूणा, नैतिकता, सहिष्णुता र

0: मानव सेवा जस्ता मूल्यहरूको महत्व कहिले समाप्त हुँदैन। आजको समाजले भोगिरहेका अधिकांश समस्याको समाधान केवल कानून र प्रविधिबाट मात्र सम्भव छैन। यसका लागि मानवीय चेतना, नैतिक साहस र आत्मपरिवर्तन आवश्यक छ। यही कारणले महात्मा गान्धीका विचारहरू आज पनि जीवन्त, उपयोगी र अत्यन्त सान्दर्भिक छन्। यदि व्यक्ति, समाज र राज्यले उनका मूल्य मान्यतालाई व्यवहारमा उतार्न सके, शान्तिपूर्ण, न्यायपूर्ण, समतामूलक र मानवीय समाज निर्माण गर्ने सपना अवश्य साकार हुन सक्छ।
1: रघुपति राघव राजा राम सीता पावन सीता।

श्रोता स्टुडियोको घडीमा समय यस बेला बिहानीको 7:25 भइसकेको छ र अबको केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपालीमा समाचार केही क्षण प्रतीक्षा गर्नुहोला।

नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अस्ट्रेलिया गठबन्धन नयाँ उल्लेखनीय उचाइमा पुगेको बताउनु भएको छ। भारत र अस्ट्रेलियाले हिन्द प्रशान्त क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्नका लागि रक्षा र सुरक्षा सहयोग सम्बन्धी नयाँ संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेका छन्। गृहमन्त्री अमित शाहले हिजो नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुभयो। वित्तमन्त्री निर्मला सीतारमणले भारत आफ्नो कुशल कार्यबल, बलियो संस्थाहरू र नवाचार परिस्थितिकी तन्त्रको कारण वैश्विक क्षमता केन्द्रको लागि रूचाइएको गन्तव्यको रूपमा उदाइरहेको बताउनु भएको छ। अनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले वर्ष 2047सम्ममा विकसित भारतको लक्ष्य हासिल गर्न देश निर्माण प्रक्रियामा साझेदार बन्न बुद्धिजीवीहरूलाई आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अस्ट्रेलिया गठबन्धन नयाँ उल्लेखनीय उचाइमा पुगेको बताउनु भएको छ। हिज अस्ट्रेलियाको मेलबर्नमा ऐतिहासिक मेलबर्न मेट्स मोदी कार्यक्रममा प्रधानमन्त्री श्री मोदीले प्रवासी भारतीयहरूलाई द्विपक्षीय मित्रताको आधारशिलाको रूपमा वर्णन गर्नुभयो। प्रधानमन्त्री श्री मोदीले भविष्यको लागि तयार र विकसित

0: को एक बलियो रणनीति पनि प्रस्तुत गर्नुभयो जुन अधिक विकास अधिक उपलब्धिको मन्त्रबाट प्रेरित थियो। चीपदेखि जहाजसम्म फैलिएको विनिर्माण इकोसिस्टमको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो मेक इन इण्डिया अब इलेक्ट्रोनिक्स अटोमोबाइल र फार्मास्युटिकल्समा एक वैश्विक ब्रान्ड बनेको छ। विश्वको तेस्रो ठूलो मेट्रो नेटवर्क र सेमी हाई स्पीड नमो भारत द्रुत रेल र वन्दे भारत रेलको द्रुत विस्तारको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले भारतमा द्रुत बुनियादी ढाँचा आधुनिकीकरणमाथि जोड़ दिनुभयो।
1: 21वीं सदी का भारत आज विकसित होने के लक्ष्य पर काम कर रहा है। ये वो भारत है जो कहता है ग्रो मोर अचीव मोर। हम 140 करोड़ एस्पिरेशन से भरे राष्ट्र है, हम अधीर है, बेसब्र है, हम दुनिया की सबसे तेजी से बढ़ती इकोनॉमी है, लेकिन हम जल्द से जल्द दुनिया की टॉप 3 इकोनॉमी बनना चाहते हैं।
0: भारत र अस्ट्रेलियाले हिन्द प्रशान्त क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्नका लागि रक्षा र सुरक्षा सहयोग सम्बन्धी नयाँ संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेका छन्। दुई देशहरूले स्वतन्त्र खुल्ला र समावेशी हिन्द प्रशान्त प्रबन्धनको लागि समुद्री सुरक्षा सहयोग रणनीति पनि अपनाएका छन्। मेलबर्नमा अस्ट्रेलिया भारत नेताहरूको तेस्रो वार्षिक शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज बीच प्रतिनिधिमण्डल स्तरको बातचीतपछि यी सम्झौताहरूमा हस्ताक्षर गरिएको थियो। बातचीतपछि एक संयुक्त प्रेस वक्तव्यमा प्रधानमन्त्री श्री मोदीले भन्नुभयो हिन्द प्रशान्त केवल दुई महासागरहरूको मिलन बिन्दु होइन तर यसले भारत र अस्ट्रेलिया जस्ता समान विचारधारा भएका लोकतन्त्रहरूको साझा आकांक्षालाई प्रदर्शन गर्दछ।
1: हमारे मैरिटाइम सिक्योरिटी कोलैबोरेशन रोडमैप से इंडो पैसिफिक में हमारे साझा प्रयासों को नई ताकत मिलेगी। हम शिप बिल्डिंग, शिप रिपेयर और मेंटेनेंस में भी मिलकर आगे बढ़ेंगे। फ्रेंड, आज हमने कई क्षेत्रीय एवं अंतर्राष्ट्रीय मुद्दों पर भी विस्तार पूर्वक चर्चा की।
0: प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रेलियाको राजकीय भ्रमण अन्तिम चरणमा छ। तीन देशहरूको यस यात्रामा अघिल्लो गन्तव्यको लागि प्रस्थान हुन अघि आज मेलबर्नमा प्रधानमन्त्री श्री मोदीको कतिपय महत्वपूर्ण कार्यक्रम निर्धारित गरेको छ। श्री मोदीले आज अस्ट्रेलियाका विपक्षी नेता एगन्स टेलरसँग भेट गर्नुहुनेछ। भ्रमणको क्रममा दुई देशबीचको सम्बन्ध र राजनीतिक सहयोगलाई अझ प्रगाढ़ बनाउने विषयमा दुवै देशका प्रधानमन्त्रीले व्यापक चर्चा गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर कुवेतको भ्रमण पूरा गरेर ओमान पुग्नु भएको छ। ओमानको विदेश मन्त्रालयका महानिर्देशक शेख अहमद अल मस्कारीले उहाँलाई स्वागत गर्नुभयो। डाक्टर जयशंकर कतार, बहराइन, कुवेत, ओमान, न्यूयोर्क र ब्रसेल्सको 11 दिवसीय भ्रमणमा हुनुहुन्छ। ओमानको भ्रमण पूरा गरेपछि उहाँले न्यूयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषदको 2028-29 कार्यकालका लागि भारतको आधिकारिक अभियान शुरू गर्नुहुनेछ। यसपछि विदेश मन्त्री श्री जयशंकर 14 र 15 जुलाईमा ब्रसेल्समा हुने तेस्रो भारत यूरोपीय संघ व्यापार एवं प्रौद्योगिकी परिषदको बैठकमा भाग लिनुहुनेछ। श्री जयशंकरले यूरोपीय संघ र बेल्जियमका विदेश मन्त्रीहरूसँग पनि बातचीत गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNewsGersing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। गृहमन्त्री अमित शाहले हिज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुभयो। सम्मेलनमा जम्मू कश्मीर, पंजाब, उत्तराखण्ड, राजस्थान, गुजरात, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र उत्तर पूर्वी राज्यहरू सहित सीमावर्ती राज्य र केन्द्रशासित प्रदेशका पुलिस अधीक्षकहरू उपस्थित थिए। सम्मेलनमा गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहेको थियो। संवेदनशील सीमा क्षेत्रको वर्तमान सुरक्षा अवस्थाको समीक्षा गर्ने र देशको सीमा सुरक्षा प्रणालीलाई सुदृढ़ बनाउने विषयमा सम्मेलन केन्द्रित रहेको थियो। केन्द्र सरकारले अवैध घुसपेट र अवैध प्रवासन विरूद्धको अभियानलाई तीव्र बनाइरहेका बेला यो बैठक आयोजना गरिएको हो। वित्तमन्त्री निर्मला सीतारमणले भारत आफ्नो कुशल कार्यबल, बलियो संस्थाहरू र नवाचार परिस्थितिकी तन्त्रको कारण भारत वैश्विक क्षमता केन्द्र जीसीसीको लागि रूचाइएको गन्तव्यको रूपमा उदाइरहेको बताउनुभएको छ। नयाँ दिल्लीमा भारतीय उद्योग परिसंघद्वारा आयोजित राष्ट्रिय जीसीसी व्यापार शिखर सम्मेलन 2026 सम्बोधन गर्नुहुँदै सुश्री सीतारमणले भन्नुभयो देशमा 2000

0: 100 भन्दा अधिक वैश्विक क्षमता केन्द्रहरू छन् जसले 23,00,000 पेशेवरहरू प्रत्यक्ष रूपमा कार्यरत छन् र लगभग 100 अरब अमेरिकी डलरको वार्षिक राजस्व उत्पन्न गर्दछ। उहाँले वैश्विक क्षमता केन्द्र इन्जिनियरिङ अनुसन्धान एआई साइबर सुरक्षा वित्त उत्पाद डिजाइन र डाटा विज्ञानलाई एकसाथ ल्याएर निरन्तर नवीनतालाई बढ़ावा दिँदै परिवर्तनको प्रतिनिधित्व गर्ने बताउनु भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले वर्ष 2047 सम्ममा विकासशील भारतको लक्ष्य हासिल गर्न राष्ट्र निर्माण प्रक्रियामा साझेदार बन्न बुद्धिजीवीहरूलाई आह्वान गर्नुभएको छ। हिज हैदराबादमा आयोजित बुद्धिजीवी सम्मेलनलाई सम्बोधन गर्नुहुँदै जेपी नड्डाले केन्द्र सरकारको शासन सबका साथ सबका विकास सबका विश्वास र सबैका लागि न्यायको सिद्धान्तमा आधारित रहेको बताउनुभयो। उहाँले भन्नुभयो प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारको दृष्टिकोण समावेशी विकास जवाबदेहिता प्रभावकारी कार्यान्वयन र प्रत्येक नागरिकको लागि मर्यादा सुनिश्चित गर्ने कुरामा केन्द्रित छ। ब्रिक्स महिला मन्त्रीहरूको बैठक आज कोचीमा सम्पन्न भएको छ। समापन सत्रमा सम्बोधन गर्नुहुँदै केन्द्रीय महिला एवं बाल विकास मन्त्री श्रीमती अन्नपूर्ण देवीले भन्नुभयो ब्रिक्स सदस्य देशहरूमा महिलाहरूको विकाससँग सम्बन्धित धेरै साझा मुद्दाहरू छन्। उहाँले अझ भन्नुभयो यी साझा चिन्ताहरूले ब्रिक्स महिला मन्त्री मंच जस्ता प्लेटफर्महरूको महत्वलाई प्रतिविम्बित गर्दछ जसले सदस्य देशहरूबीच संवाद र सहयोगलाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
1: कोच्ची में ब्रिक्स महिला मंत्रियों की बैठक महिला मंत्रियों के इस मंच पर पहली बार संयुक्त बयान को अपनाए जाने के साथ संपन्न हुई। ये बैठक महिलाओं के नेतृत्व वाले विकास पर ब्रिक्स सदस्य देशों के बीच सहयोग को आगे बढ़ाने की दिशा में एक महत्वपूर्ण उपलब्धि है। 6 जुलाई से शुरू हुए 4 दिन के इस कार्यक्रम में ब्रिक्स महिला कार्य समूह की बैठक और ब्रिक्स महिला मंत्रियों की बैठक शामिल थी। बैठक में ब्रिक्स डिजिटल डेटाबेस और ब्रिक्स डिजिटल क्षमता निर्माण दिशा निर्देशों के लिए भारत के प्रस्तावों का स्वागत किया गया। बैठक में समावेशी और सतत विकास के मुख्य चालक के रूप में महिलाओं के नेतृत्व वाले विकास के प्रति सामूहिक प्रतिबद्धता को दोहराया गया।
0: वस्त्र मन्त्री श्री गिरिराज सिंहको अध्यक्षता हिज नयाँ दिल्लीमा एक उच्च स्तरीय समीक्षा बैठक भयो। बैठकमा तकनिकी उन्नयन संस्थागत सुधार र उद्योगलाई राम्रो समर्थनको माध्यमबाट भारतको व्रस्त परिस्थितिलाई सुदृढ पार्ने उद्देश्यका प्रमुख पहलहरूको प्रगतिको मूल्यांकन गरिएको थियो। मौसम विभागले दक्षिण पश्चिम मनसूनले पूरै देश ढाकेको जनाएको छ। मौसम विभागले आज उत्तराखण्डमा अत्याधिक भारी वर्षाको चेतावनी जारी गरेको छ। मौसम विभागले अरूणाचल प्रदेश असम मेघालय पश्चिम बंगाल सिक्किम र उत्तर प्रदेशका केही भागहरूमा आज भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अस्ट्रेलिया गठबन्धन नयाँ उल्लेखनीय उचाइमा पुगेको बताएको छ। भारत र अस्ट्रेलियाले हिन्द प्रशान्त क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्नका लागि रक्षा र सुरक्षा सहयोग सम्बन्धी नयाँ संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेका छन्। गृहमन्त्री अमित शाहले हिज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुभयो। वित्तमन्त्री निर्मला सीतारमणले भारत आफ्नो कुशल कार्यबल बलियो संस्थाहरू र नवाचार पारिस्थितिकी तन्त्रको कारण वैश्विक क्षमता केन्द्रको लागि रूचाइएको गन्तव्यको रूपमा उदाइरहेको बताउनुभएको छ। अनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले वर्ष 2047 सम्ममा विकसित भारतको लक्ष्य हासिल गर्न देश निर्माण प्रक्रियामा साझेदार बन्न बुद्धिजीवीहरूलाई आह्वान गर्नुभएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
2: मीडियम वेभको 213.67 मिटर अर्थात 1404 किलो हर्चमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 7:35 भइसकेको छ र अब प्रस्तुत छ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर हामी फेरि उपस्थित भएका छौं। मेरो छेउमा हुनुहुन्छ खै, यो पालि त अब हुन त त्यो लुगा अलिकति बढाउने पनि चान्स छैन होला हौ है। बितेको वर्ष साल पनि तपाईँले अलिकति बढाउनु भएको थियो है,
1: सबै याद हुन्छ
0: तर पनि हामीलाई के

लाग्छ भने अब भानु जयन्ती भनिसकेपछि चाहिँ रामायण भन्ने याद आउँछ है र अब भानु जयन्ती आइसकेको छ र यस्तोमा बालकाण्डको यो छोटो रामायण पाठ सुनाउँदै हामी कार्यक्रम अघि बढाउन चाहन्छौँ।

आउनु हो सम्पूर्ण विस्तार गरी यो प्रेम पार्वतीको बुझेर शिवले खुब प्रेम राखिन् भनी जो जो

0: हजुर श्रोता, भानुभक्ति रामायण पाठ अन्तर्गत बालकाण्डबाट केही श्लोकहरू सुनिसकेपछि अब हामी प्रणाम सिक्किम कार्यक्रमलाई अगाडि बढ़ाउन चाहन्छौं। आजको दिन विगतमा घटेका केही घटनाहरूबारे छोटो जानकारी राख्दै र आज 10 जुलाई र कार्यक्रमलाई अघि बढ़ाउन चाहन्छौ भारतकै प्रसंगमा कुरा गरेर। 1800 ब्रिटिस भारत सरकारले तत्कालीन भारतमा उर्दू अनि हिन्दी भाषाको उत्थानको लागि विलियम कलेजको स्थापना गरेका थिए। 1806 आजको दिन ब्रिटिशहरूको विरूद्ध भेरोर विद्रोह शुरू भएको थियो।
1: 1965 ग्वालियरमा महिलाहरूको निम्ति पहिलो एनसीसी कलेजको स्थापना भएको थियो।
0: 1927 आजको दिन दिल्ली सर गंगाराम हस्पिटलको संस्थापक सर गंगारामको इंग्ल्याण्डमा मृत्यु भएको थियो।
1: 2006 इनसेट 4C भारत भूतुल्यकाली उपग्रह थियो जसको प्रमोचक रकेट GSLV F02 अनबोर्ड इनसेट 4 सहित सतीश धवन अन्तरिक्ष केन्द्र

0: श्रीहरिकोटाबाट प्रक्षेपित गरिएको थियो।
1: 1964 आजकै दिन कर्नाटकमा बेंगलोर विश्वविद्यालयको स्थापना भएको थियो। 1972 आजकै दिन चन्दका फरेस्टमा हात्तीको बथानदेखि भागाभाग हुँदा 24 जना मानिसहरूको असामयिक मृत्यु भएको थियो।
0: 2008 बेस्ट बुकर अवार्डले भारतीय मूलको ब्रिटिश लेखक सलमान रुश्दीलाई सम्मान जनाएको थियो भने 1971 भिकारी ठाकुर भोजपुरीको समर्थ लोक कलाकारको मृत्यु भएको थियो र 2014 जोहरा सहगल प्रसिद्ध अभिनेत्री र रंगमंच कलाकारको मृत्यु भएको थियो।
1: हजुर, उसै गरी अब कुरा गरौं जन्मको। आजकै दिन जन्मेकी हुन् परविन सुल्ताना।
0: हजुर, 1950 आजकै दिन जन्मेकी हुन् एक यस्तो कलाकार जसको नाम आजको सर्वश्रेष्ठ भारतीय शास्त्रीय गायिकाहरूमा लिइन्छ। उनी हुन् बेगम परविन सुल्ताना, जसलाई पद्मश्री पुरस्कार पाउने सबैभन्दा कम उमेरको कलाकार हुनको गौरव प्राप्त छ। हजुर, उनको बारेमा जान्न अघि पहिले सुनौ राग भैरवीमा आधारित उनकै आवाज र अन्दाजमा यो भजन जसको बोल छ भवानी दायिनी।

परविन सुल्तानाको जन्म आसम नवगाउँमा भएको हो। उनले सबैभन्दा पहिला संगीत आफ्नो हजुरबा मोहम्मद नजीब खान साहब तथा पिता इक्रमुलबाट सिक्न शुरू गरेकी थिइन्। 12 वर्षको उमेरमा उनले पहिलो प्रस्तुति दिन पूर्ण रूपमा तयार भएकी थिइन्। यसपछि स्वर्गीय पण्डित चिन्मय लाहिरीकोमा संगीत सिक्न गइन् र 1973 पटियाला घरानाको उस्ताद दिलसाद खान साहबको शिष्य बनिन्। यसको 2 वर्षपछि उनीसँगै परिणय सूत्रमा बाँधिन्। उस्ताद दिलखान साहबको तालिमले उनको प्रतिभाको नींवलाई अझ मजबूत बनाए र उनको गायकीलाई नयाँ दिशा दिए, जसले उनलाई रागहरू र शास्त्रीय संगीतको अन्य तथ्यहरू विरासतमा प्राप्त भएको थियो। उनी भन्ने गर्थिन्, जति महत्वपूर्ण एउटा राम्रो गुरू भेट्न हुन्छ त्यति नै महत्वपूर्ण हुन्छ गुरूले बताएका बाटोमा हिँड्न। सम्भवत यही कारण उनी कठिन भन्दा कठिन रागहरूलाई सहजै गाउने गर्थिन्। उनको धीमा आलापदेखि तीव्र तानहरू र बोल तानहरूमा जानु उनको असीम आत्मविश्वासलाई झल्काउँदछ, जसकारण रागको सुन्दरता अझ निखरेर आउँदछ, चाहे ख्याल होस्, ठुम्री होस् या कुनै भजन। उनी त्यसलाई शुद्ध रूपमा प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध पार्छिन्। आउनुहोस्, अब सुनौ उनकै आवाजमा एक प्रसिद्ध ठुम्री, जसलाई उनले हिन्दी फिल्म पाकिजामा गाएकी छिन्। ठुम्रीको बोल छ, कौन गली गयो श्याम।

सन् 1972 पद्मश्री पुरस्कार बाहेक अन्य गौरवपूर्ण पुरस्कारहरू बेगम सुल्तानालाई प्राप्त भएको छ, जसमा क्लियोपेट्रा अफ म्युजिक, गन्धर्व कालनिधि पुरस्कार, मिया तानसेन पुरस्कार तथा संगीत सम्राज्ञी सामेल छन्। यति मात्र नभएर उनले फिल्महरूमा पनि प्रसिद्ध गीतहरू गाएकी छिन् र फिल्मफेयर पुरस्कार पनि प्राप्त गरेकी छिन्। जस्तै कुदरतमा हमें तुमसे प्यार कितना। हजुर, त आज बेगम परवीन सुल्तानाको जन्मदिन, जन्मदिनमा दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै सुनौ हमें तुमसे प्यार कितना।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ र यसचन हामी कुरा गर्दैछौ जन्मको
1: जन्मकै कुरा गर्दा आजकै दिन 1856 निकोला टेस्लाको जन्म भएको उनी सर्वैयाली वैज्ञानिक थिए तथा विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको विशाल ज्ञानको कारण नै उनी सूचीको पहिलो स्थानमा परेका थिए सन् 1856 जन्मेका उनले 8 भाषाहरू बोल्न सक्दथे एकचोटि पढेकै भरमा उनले पूरै पुस्तक कण्ठ पार्न सक्दथे एकचोटि देखेकै भरमा कुनै पनि मेसिनको निर्माण गर्न सक्दथे त्यो पनि केही नलेखी टेस्ला आफैले थुप्रै आविष्कारहरू गरे तर बाहिर प्रस्तुत गरेनन् पहिले टेस्लाले एसी विद्युत अल्टरनेटिङ करेन्टको आविष्कार गरेका थिए रेडियोको आविष्कारबाट नोबेल पुरस्कार पाएका मार्कुनीले पनि टेस्लाकै युक्ति प्रयोग गरेका थिए रोइन्टजेनले बनाएको एक्सरे वाटसन वाटले बनाएको रेडार सबै टेस्लाकै आविष्कार थियो भनेर भनिन्छ यस्तो कुनै पनि आविष्कार थिएन जुन टेस्लाले गर्न सक्दैन थिए नायग्रा झरनाको पहिलो जलविद्युत आयोजना ट्रान्जिस्टर अन्तरिक्षको रेडियो तरंग रेकर्डर सबै टेस्लाकै आविष्कार हो रिमोट कन्ट्रोल नियोन लाइटनिङ आधुनिक विद्युतीय मोटर भूकम्प मेसिन आदि टेस्लाकै उत्कृष्ट आविष्कारहरू हुन् तथापि उनले आफ्नो अधिकांश आविष्कारहरू बाहिर प्रस्तुत नगर्ने भएकोले नै धेरैले उनको आविष्कारहरूको प्रयोग गरेका छन् उनको मृत्यु सन् 1943 एउटा होटलको कोठामा भएको थियो र दुई दिनपछि मात्रै उनको लास फेला पारिएको थियो अश्रोता आज निकोला टेस्लाको जन्मदिन र उनको जन्मदिनमा एउटा रोचक घटनाबारे जानकारी गराउन गइरहेका छौ त्यो हो टावर अफ ड्रीम अथवा स्वप्न स्तम्भ सन् 1900 टेस्लाले ब्याङ्कर जेपी मर्गनसँगको आर्थिक सहकार्यमा वायरलेस ब्रोडकास्टिङ सिस्टम टावर बनाउन शुरू गरे न्यूयोर्क नजिकै लङ आइल्याण्डमा 1901 1905 लगाएर वार्डन क्लाइफ प्रयोगशाला निर्माण गरे यो ऐतिहासिक टावरको उचाई 187 फीट थियो जसलाई 67 फीटको तामाको ढक्कन अथवा डोमले ढाकिएको थियो यस टावरभित्र रहेको म्याग्निफाइड ट्रान्समिटरले अन्तत पृथ्वीलाई एउटा विशाल डायनामोको रूपमा परिणत गर्ने थियो र जसले यसबाट उत्पादित विद्युतलाई विश्वको जुनसुकै ठाउँमा असीमित मात्रामा प्रवाह गर्ने गरी उक्त टावर डिजाइन गरिएको थियो टेस्लाको वायरलेस इलेक्ट्रिसिटी अवधारणामा अन्तर्महादेशीय सहज विद्युत प्रसारण उद्योग धन्दा सञ्चालन यातायात सूचनाको तत्कालीन विश्वव्यापी सम्प्रेषण आदि थिए उनका अनुसार यस्तो वायरलेस एनर्जीलाई अन्य ग्रहसम्म प्रसारण अथवा प्रवाह गराउन सकिन्छ भन्ने थियो 1903 जब वार्डन क्लाइफ टावरको निर्माण कार्य अन्ततिर पुग्दै थियो यसका लगानीकर्ता मोर्गनले टेस्लासँग प्रश्न गरे मैले मिटर कहाँ राख्ने टेस्लासँग यसको कुनै जवाफ थिएन किनकि उनले त निशुल्क ताररहित विद्युत अथवा फ्री वायरलेस एनर्जीको बारेमा अनुसन्धान गरिरहेका थिए टेस्ला र मोर्गनका बीचको यो विषयमा कुरा मिलेन अन्य लगानीकर्ताहरूको पनि प्रतिक्रिया थियो जो कोहीले पनि यस किसिमको ऊर्जा निशुल्क प्राप्त गर्न सक्छन् भने हामीले कहाँ मिटर राख्ने अनि लगानी उठाउने त्यसपछि सबै लगानीकर्ताहरूले उक्त प्रोजेक्टबाट हात झिके उनीहरूले यतिसम्म गरे कि शेयर बजारमा उक्त प्रोजेक्टको शेयर मूल्यलाई भारी मात्रामा कम्ती गराए भने टावरको निर्माणमा प्रयोग हुने सामग्रीको मूल्य उच्च मात्रामा वृद्धि गराए यसले गर्दा टेस्लाले टावर निर्माणको खर्च धान्न सकेनन् जसको फलस्वरूप उक्त टावर निर्माण प्रोजेक्टको दुखद अन्त्य हुन पुग्यो टेस्ला र उनको टीमले उक्त प्रोजेक्टलाई सदाका निम्ति परित्याग गरे त्यस लगत्तै संचार माध्यममा उनका विरूद्ध खोइरो खनियो उनको लाखौं डलर खोलामा गएको भनी धज्जी उडाइयो तर टेस्लाले हरेस नखाई त्यस किसिमको चौतर्फी आलोचनाको विरोध गर्दै भने यो एउटा सपना होइन यो एउटा सामान्य वैज्ञानिक विद्युतीय इन्जिनियरिङको प्रयोग मात्र हो अन्धा कायर मुटु भएका संकालो विश्वका लागि मात्र यो महँगो हो यसरी अधुरो रूपमा निर्मित वार्डन क्लाइफ टावर प्रथम विश्वयुद्धको समय सन् 1917 सुरक्षाको कारण देखाउँदै भत्काइयो हजुर श्रोता आज निकोला टेस्लाको जन्मदिन सम्झना गर्न चाहन्छौ महान वैज्ञानिक निकोला टेस्लालाई साथै आज विश्वका कतिपय देशहरूमा निकोला टेस्ला दिवसको रूपमा पनि पालन गरिरहेको छ 1956 हिन्दी फिल्मको प्रसिद्ध अभिनेता आलोकनाथको जन्म भएको हो जन्मकै कुरा गर्दा 1949 भारतीय क्रिकेट खेलाड़ी सुनिल गावस्करको जन्म भएको हो उनी भारतीय क्रिकेट टीमका पूर्व कप्तान हुन् जसलाई क्रिकेटको सर्वोत्तम बल्लेबाजहरूमा सम्झना गरिन्छ उनलाई 1975 अर्जुन पुरस्कार एवं 1980 पद्मभूषणले

सम्मानित गरिएको छ भने अन्य अन्य पुरस्कारहरूले पनि सम्मानित भएका छन्। गावस्करले क्रिकेट सम्बन्धी कैयौं महत्वपूर्ण पुस्तकहरू पनि लेखेका छन्, जसमा सनी डेज, आइडल्स, रन एण्ड रुइन्स तथा वान डे वन्डर्स धेरै लोकप्रिय छन् भने उनले फिल्ममा पनि काम गरिसकेका छन्। 1951 भारतीय जनता पार्टीको सुप्रसिद्ध राजनीतिज्ञ उत्तर प्रदेशको पूर्व मुख्यमन्त्री श्री राजनाथ सिंहको जन्म वाराणसी उत्तर प्रदेशमा आजकै दिन भएको हो। उनको कार्यकालको कुरा गर्दा 26 मई 2014 वर्तमानसम्म उनी गृहमन्त्री रहेका छन् भनेदेखि 24 दिसम्बर 2005 24 दिसम्बर 2009 भारतीय जनता पार्टीको अध्यक्ष हुनको साथै 28 अक्टोबर 2000 8 मार्च 2002 उत्तर प्रदेशको मुख्यमन्त्री रहिसकेका छनृ।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता। अब सदा जस्तै गरेर आजको दिन विश्वमा विगतमा घटेका घटनाहरूबारे छोटो जानकारी यहाँ समक्ष राख्न चाहन्छौ। 1866 आजको दिन नमेटिने पेन्सिलको पेटेन्ट गराएका थिए एडसन पी क्लार्कले। 1892 आजको दिन विश्वमा प्रथमपल्ट बेली फाउन्टेन ओहियोमा मानिसहरू हिँड्ने गल्लीको निर्माण कंक्रीटद्वारा गरिएको थियो। 1918 आजको दिन रसियन सोभियत फेडरल सोसियलिस्ट रिपब्लिक पार्टीको गठन भएको थियो। 1919 आजको दिन डच महिलाहरूलाई भोट हाल्ने अधिकार प्राप्त भएको थियो। 1925 आजको दिन यूएसएसआरको अफिसियल न्यूज एजेन्सी टासको गठन भएको थियो। 1929 आजको दिन युनाइटेड स्टेट्सले सबैभन्दा सानो आकारको अनि नयाँ पेपर करेन्सीको चलन शुरू गरेका थिए।
1: 1938 हावर्ड रिउजले 91 घण्टासम्म विमान नरोकिकन उडाउने रेकर्ड बनाएका थिए।
0: 1933 आजको दिन विश्वमा प्रथमपल्ट इस्टचेस्टर टाउनशिप न्यूयोर्क शहरमा पुलिस रेडियो अपरेटिङ सिस्टमको प्रचलन शुरू भएको थियो। 1956 आजको दिन युनाइटेड स्टेट्सले एटमोस्फेरिक न्यूक्लियर बिकिनी आइल्याण्डमा परीक्षण गरेका थिए। 1958 आजको दिन प्रथम पार्किङ मिटर इंग्ल्याण्डमा इन्स्टल गरिएको थियो। 1962 आजको दिन टेलिस्टार प्रथम जियो सिंक्रोनस कम्युनिकेशन सेटेलाइट लन्च गरिएको थियो। 1966 आजको दिन युनाइटेड स्टेट्सले चन्द्रमाको लागि अर्बिटर वान लन्च गरेको थियो।
1: 1995 म्यानमारको लोकतन्त्र समर्थक असन्तुष्ट एवं नजरबन्द नेत्री आन साङ स्युकी लगभग 6 वर्ष पश्चात नजरबन्दबाट मुक्त भएकी थिइन्।
0: 1967 आजको दिन उरुग्वे ब्रेनी सम्मेलनको कपीराइट सम्झौताको सदस्य देश बनेका थिए।
1: 1997 फिजीमा नयाँ संविधानलाई मंजूरी दिनको साथै भारतीय समुदायलाई राजनीतिक अधिकार प्राप्त भएको थियो।
0: 1973 आजको दिन युनाइटेड किंगडमबाट बहामास स्वाधीन भएर संविधान अप्नाएका थिए।
1: 2005 अर्जेन्टिना जुनियर हकी विश्वकपको नयाँ च्याम्पियन बनिएको थियो।
0: 1974 आजको दिन ओपेकद्वारा नेदरल्याण्डमा लगाइएको तेलमाथिको प्रतिबन्ध हटाइदिएका थिए। 1982 आजको दिन आविष्कारक सामुएल मोर्सको ग्यालेरी अफ दि लबेर 3,250,00,000 डलरमा बिक्री भएको थियो। 1991 आजको दिन बोरिस यल्सिनको रसियन फेडरेशनको प्रथम निर्वाचित राष्ट्रपति

0: ग्रुपमा शपथ ग्रहण समारोह सम्पन्न भएको थियो। 2000 आजकै दिन दक्षिणी नाइजेरियामा लीक भइरहेको पेट्रोलियम पाइपलाइन विस्फोट भएपछि 250 जना गाउँलेहरू मारिएका थिए। 2011 आजकै दिन ब्रिटिश टेब्लोइड विश्व न्यूजले प्राय 168 वर्षपछि फोन ह्याकिङ घोटालाप्रति ध्यान आकर्षित गराउँदै आफ्नो अन्तिम संस्करण प्रकाशित गरेको थियो। 2012 आजकै दिन अमेरिकन एपिस्कोपल चर्चले प्रथम पल्ट समलिङ्गीयहरूको विवाहको दस्तुर सम्पन्न गरेका थिए। 2016 आजकै दिन 130 पुरूष एकल विम्बल्डन टेनिसमा एन्ड्री मरीले 6-4, 7-6, 7-3 र 7-2 मोलियस रेनीलाई हराएर च्याम्पियनशीप जितेका थिए। यसरी नै वर्ष 2017 आजकै दिन नासाले जुनो स्पेस क्राफ्टले जुपिटरको सबैभन्दा नजिकबाट खिचेको तस्विर सार्वजनिक गरेका थिए। 2019 द नेचरमा छापिएको एउटा रिपोर्ट अनुसार आजकै दिन दक्षिणी ग्रीसको एपिडिमा केभमा प्राय 210,000 वर्ष अघिको मानव खोपडी फेला परेको थियो। 2019 आजकै दिन फोर्ब्स पत्रिकाले आफ्नो वरियता क्रममा $185 मिलियन विश्वकै महँगो अर्थात हाइएस्ट पेड इन्टरटेनरको शीर्षमा राखेको थियो अंग्रेजी गायिका साथै गीतकार टेलर स्विफ्टलाई। श्रोता, वर्ष 2025 आजकै दिन 1984 फ्रेन्च डिजाइन कम्पनी हर्मेसले गायक अनि फेशन आइकन जेन बिर्किनको लागि ओरिजिनल बिर्किन ब्याग डिजाइन गरेका थिए। यही ब्याग सुतुबीको निलामीमा 8.6 मिलियन युरो अर्थात $10 मिलियनमा बिक्री भएको थियो, जो अहिलेसम्मकै विश्वको सबैभन्दा महँगो ब्याग हो, जुन ब्याग जापानी सीईओ सिसुङ्के साकिमोतोले किनेका थिए। त यथ्यो आजको दिन देश विदेशमा घटेका केही घटनाहरूबारे छोटो जानकारी।
1: हजुर, भोलि फेरि हामी कार्यक्रममा अन्य जानकारीहरू लिएर आउनेछौ र अहिले भने कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र विदा लिन लागिरहेका छौ। विदा दिनुहोस् हामीलाई।
0: नमस्कार।

मीडियम वेभको 213.67 मीटर अर्थात 1404 किलो हर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 8:40 भइरहेको छ। श्रोताहरूलाई हार्दिक स्वागत हाम्रो लोकप्रिय कार्यक्रम गीतिमालामा। आजको यस आधुनिक गीतहरूको कार्यक्रममा हामीले लिएका छौं दुई प्रतिभाशाली कलाकार रुस्तम लेप्चा अनि निशिका सुब्बाका सुमधुर गीतहरू। अब प्रस्तुत छ गीतिमाला कार्यक्रममा आजको पहिलो गीत रुस्तम लेप्चाको सुमधुर स्वरमा जन्मथलो आफ्नो माटो गाउँघरको माया र आत्मीयतालाई भावपूर्ण ढंगले प्रस्तुत गरिएको यस गीतले गाउँको महत्व र आफ्नोपनको अनुभूति दिलाउँछ। त आउनुहोस् श्रोता सुनौ यो मिठो गीत।

0: शरीरलाई कहिले छिची दुर्दुर नगर्नुहोस्।
1: उनीहरूलाई माया र साथ दिनुहोस्।
0: अधिक जानकारीका निम्ति टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: नेपाली आधुनिक गीतहरूको कार्यक्रम गीतिमालामा अब सुनाइरहेका छौं प्रतिभाशाली गायिका निशिका सुब्बाको स्वरमा सजिएको यो गीत प्रेम बिछोड र मनका गहिरा भावनालाई मार्मिक शब्द र मीठो संगीत मार्फत प्रस्तुत गरिएको यो गीत स्वीकार्नुहोस्।

हजुर श्रोता, गीत संगीतले हाम्रो मनलाई शान्त, उत्साहित र भावुक बनाउन सक्छ भने खुशीका क्षणमा रमाइलो थप्ने, कठिन समयमा हौसला दिने, सम्झनाहरू ताजा गराउने र मनोरञ्जनसँगै प्रेरणा आत्मीयता बढाउँदछ। यिनै भावनात्मक र अर्थपूर्ण सृजनाहरूको सिंगालोमा अब

0: आकाशवाणी गान्तोकले प्रत्येक महिनाको दोस्रो आइतबार बेलुकी 7:35 प्रसारण गर्दै आइरहेको छ कार्यक्रम
1: बिर्सन नसकिने गीतहरू।
0: हजुर, हाम्रा संगीत सर्जकहरूबारे जानकारी गराउँदै उहाँहरूको अविस्मृत गीतहरू पनि सुनाउने कार्यक्रममा हामी यो पल्ट कुरा गर्नेछौ हाम्रा नेपाली लोकगीतका सर्जकहरू भाग 3 अन्तर्गत हिरण्य भोजपुरी, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ र पाण्डव सुनवार बारे।

आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो नेपाली आधुनिक गीतहरूको कार्यक्रम गीतिमाला। श्रोता, आजलाई भने कार्यक्रम गीतिमालाको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 9 बज्ने लागेको छ र अबको केही क्षणमा सुन्नुहुनेछ यसै केन्द्रबाट आजका मुख्य समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ र मुख्यमन्त्रीका मीडिया संयोजक दिछेन ओङमु भोटियाले हिजो प्रेस क्लब सिक्किमका नवनिर्वाचित कार्यकारी समितिलाई भेटे। यस क्रममा श्री तामाङ र सुश्री भोटियाले नवनिर्वाचित समितिलाई बधाई दिँदै राज्यमा भइरहेको प्रेस तथा मीडियाको विकास बारे अवगत गराए। राज्यका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेटी डुंगेलले हिजो सोरेङमा निर्माणाधीन जिल्ला अस्पतालको स्थलगत निरीक्षण गर्नुभयो। निरीक्षणका क्रममा मन्त्री डुंगेलले निर्माण कार्यको प्रगति, गुणस्तर आदि बारे जायजा दिँदै अस्पताल निर्माण कार्यलाई समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङको पहलमा आयोजित सिक्किम पर्यावरण उत्सवको उपलक्ष्यमा सिक्किम ब्याडमिण्टन संघले आज राज्यव्यापी सामूहिक वृक्षरोपण अभियान आयोजना गरेको छ। सबै जिल्ला इकाई, सम्बद्ध क्लब, खेलाड़ी तथा प्रशिक्षकहरूलाई यस पहलको व्यापक प्रचार प्रसार गर्न र आफ्नो क्षेत्रमा अधिक सहभागिता जनाउन संघले अनुरोध गरेको छ। भारत सरकारको एमएसएमई मन्त्रालय अन्तर्गत एमएसएमई विकास तथा सहजीकरण कार्यालय एमएसएमई डीएफओ गान्तोकले जिल्ला प्रशासन केन्द्र पाकिमसँगको सहकार्यमा हिजो पाकिम रूर्बन कम्प्लेक्समा प्रधानमन्त्री विश्वकर्मा योजनासँग सम्बद्ध मार्केटिङ र ब्राण्डिङ बारे एक दिने जागरूकता कार्यक्रम आयोजना गरियो। कार्यक्रमको उद्देश्य ब्राण्डिङ, प्याकेजिङ आदि सम्बन्धी सत्रहरू मार्फत प्रधानमन्त्री विश्वकर्मा कारीगरहरूको उद्यमशीलता क्षमता अभिवृद्धि गर्नु थियो। पाकिम जिल्लास्थित राय

गाउँ नाम्चेबुङ सरकारी जुनियर हाई स्कूलले हिजो जुनियर केटीहरू र केटाहरूका लागि म्याराथन आयोजना गरेर आफ्नो स्वर्ण जयन्ती समारोह आयोजना गरे। म्याराथनमा पाक्योम वरिपरिका पाँचवटा विद्यालयहरूले भाग लिएका थिए। 212 भानु जयन्तीको अवसरमा नेपाली साहित्य परिषद सिक्किमद्वारा आयोजित त्रिदिवसीय अन्तर्वेद्यालय प्रतियोगिता अन्तर्गत तेस्रो दिन 18 विद्यालयको सहभागितामा सामूहिक नेपाली लोक नृत्य प्रतियोगिता हिजो टाँसे नामगेल वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षालयमा सम्पन्न भयो। यस प्रतियोगितामा बोझोघारी वरिष्ठ माध्यमिक विद्यालय विजयी बने। आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 9 बजिसकेको छ। अब प्रस्तुत छ कार्यक्रम चित्रांजली। पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजलीमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत साथै न्यानो अभिवादन जनाउँदै कार्यक्रमको थालनी गर्न लागिरहेका छौं। चलचित्र क्या कहनाबाट कलाकार हरिहरन अनि कविता कृष्णमूर्तिको स्वरमा सुन्नुहोस्।

श्रोताहरूले भर्खरै सुन्नुभयो यो गीत चलचित्र मेलाबाट कलाकार कुमार सानु अनि अल्का याज्ञिकको आवाजमा। त श्रोता, यसै गीतको साथ आजलाई भने कार्यक्रम क्षेत्रांचलीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 9:30 भइसकेको छ र अब प्रस्तुत छ विभिन्न कलाकारको आवाजमा सजिएका केही मीठा मीठा लेप्चा लोकगीतहरू। स्वीकार्नुहोस्।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो विभिन्न कलाकारको आवाजमा लेप्चा लोकगीतहरू। त श्रोता, आजलाई भने कार्यक्रम लेप्चा लोकगीतको निर्धारित समय यही पूरा हुँदछ।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ र मुख्यमन्त्रीका मीडिया संयोजक दिछेन उङमु भोटियाले हिजो प्रेस क्लब सिक्किमका नवनिर्वाचित कार्यकारी समितिलाई भेटे। यस क्रममा श्री तामाङ र सुश्री भोटियाले नवनिर्वाचित समितिलाई बधाई दिँदै राज्यमा भइरहेको प्रेस तथा मीडियाको विकासबारे अवगत गराए। राज्यका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेटी डुंगेलले हिजो सोरेङमा निर्माणाधीन जिल्ला अस्पतालको स्थलगत निरीक्षण गर्नुभयो। निरीक्षणका क्रममा मन्त्री डुंगेलले निर्माण कार्यको प्रगति, गुणस्तर आदिबारे जायजा दिँदै अस्पताल निर्माण कार्यलाई समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङको पहलमा आयोजित सिक्किम पर्यावरण उत्सवको उपलक्ष्यमा सिक्किम ब्याडमिण्टन संघले राज्यव्यापी सामूहिक वृक्षरोपण अभियान आयोजना गरेको छ। सबै जिल्ला इकाई, सम्बन्धक क्लब, खिलाड़ी तथा प्रशिक्षकहरूलाई यस पहलको व्यापक प्रचार प्रसार गर्न र आफ्नो क्षेत्रमा अधिक सहभागिता जनाउन संघले अनुरोध गरेको छ। भारत सरकारको एमएसएमई मन्त्रालय अन्तर्गत एमएसएमई विकास तथा सहजीकरण कार्यालय एमएसएमई डीएफओ गान्तोकले जिल्ला प्रशासन केन्द्र पाकिमसँगको सहकार्यमा हिजो पाकिम रोर्बन कम्प्लेक्समा प्रधानमन्त्री विश्वकर्मा योजनासँग सम्बन्ध मार्केटिङ र ब्राण्डिङ बारे एक दिने जागरूकता कार्यक्रम आयोजना गरियो। कार्यक्रमको उद्देश्य ब्राण्डिङ, प्याकेजिङ आदि सम्बन्धी सत्रहरू मार्फत प्रधानमन्त्री विश्वकर्मा कारिगारहरूको उद्यमशीलता क्षमता अभिवृद्धि गर्नु थियो। पाकिम जिल्लास्थित रायगाउँ नाम्चेबुङ सरकारी जुनियर हाई स्कूलले हिजो जुनियर केटीहरू र केटाहरूका लागि म्याराथन आयोजना गरेर आफ्नो स्वर्ण जयन्ती समारोह आयोजना गरे। म्याराथनमा पाक्योङ वरिपरिका पाँचवटा विद्यालयहरूले भाग लिए। 212 भानु जयन्तीको अवसरमा नेपाली साहित्य परिषद सिक्किमद्वारा आयोजित त्रिदिवसीय अन्तर्विद्यालय प्रतियोगिता अन्तर्गत तेस्रो दिन 18 विद्यालयको सहभागितामा सामूहिक नेपाली लोकनृत्य प्रतियोगिता हिजो टाँसी नामग्याल वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षगृहमा सम्पन्न भयो। यस प्रतियोगितामा बोझोखारी वरिष्ठ माध्यमिक विद्यालय विजयी बने।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 10 बजिसकेको छ। नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तरानेमा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत साथै न्यानो अभिवादन जनाउँदै कार्यक्रमको थालनी गर्न लागिरहेका छौं। चलचित्र सायनाबाट कलाकार माल मल्लिकको स्वरमा सुन्नुहोस्।

0: आकाशवाणी गान्तोकले प्रत्येक महिनाको दोस्रो आइतबार बेलुकी 7:35 प्रसारण गर्दै आइरहेको छ कार्यक्रम
1: बिर्सन नसकिने गीतहरू।
0: हजुर, हाम्रा संगीत सर्जकहरू बारे जानकारी गराउँदै उहाँहरूको अविस्मित गीतहरू पनि सुनाउने कार्यक्रममा हामी यो पल्ट कुरा गर्नेछौ हाम्रा नेपाली लोकगीतका सर्जकहरू भाग 3 अन्तर्गत हिरण्य भोजपुरी, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ र पाण्डव सुनवार बारे।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता कार्यक्रम ताजिता रानीमा यो अर्को गीत सुनाइरहेका छौं। चलचित्र वेदाबाट कलाकार अमाल मलिक अनि अरिजित सिंहको आवाजमा सुन्नुहोस्।

आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूले भर्खरै सुन्नुभयो कार्यक्रम ताजै तरानी अन्तर्गत यो गीत चलचित्र तू झूठी में मक्कारबाट कलाकार अरिजित सिंहको आवाजमा। श्रोता कार्यक्रमको अब हामी अन्तिम क्षणतिर आइपुगेका छौं र यो अन्तिम गीत प्रस्तुत गरिरहेका छौं चलचित्र आर्टिकल 15 बाट कलाकार अरमान मल्लिकको आवाजमा सुन्नुहोस्।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोतागण, समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार समय दिउँसोको 11:40 भइसकेको छ। अब प्रस्तुत छ कार्यक्रम नारी संसार।

कार्यक्रम नारी संसार सुनिरहनु भएका सम्पूर्ण रेडियो प्रेमी श्रोतागणमा हार्दिक स्वागत साथै न्यानो अभिवादन। श्रोता, भोलि पर्न गएको छ विश्व जनसंख्या दिवस, भोलि अर्थात 11 जुलाईका दिन, र आज हामी कार्यक्रम नारी संसारको आजको श्रृंखला प्रस्तुत गर्न लागिरहेका छौं। भोलि पर्न गएको विश्व जनसंख्या दिवसको पूर्व सन्ध्यामा आजको एक विशेष कार्यक्रम। श्रोता, जनसंख्या वृद्धिको कुरा गर्दा धेरैलाई यो कता कता चिन्ताको विषय जस्तो पनि लाग्न सक्छ, तर यससँग जोड़िएका सबै विषयवस्तु चिन्ताजनक पनि हुँदैनन् है। जनसंख्या वृद्धिसँग जोड़िएका केही कुराहरू भने अचम्म लाग्दा र मैला पनि हुन्छन्। जस्तै कि यदि संसारका अहिलेका सबै अर्थात 8 अरब भन्दा बढी मानिसहरूलाई एउटै ठाउँमा कुम्माकुम जोडेर उभ्याउने हो भने विश्वको सम्पूर्ण जनसंख्या अमेरिकाको एउटै शहर लस एन्जल्स भित्रै अटाउन सक्छ। संसार कति ठूलो छ र हामी कति सानो ठाउँमा अटाउन सक्छौ भने एउटा उत्कृष्ट उदाहरण हो। त्यसै गरी मानव इतिहासको शुरूआतदेखि संसारको जनसंख्या 1 अरब पुग्न झण्डै 2 लाख वर्ष लागेको थियो, तर पछिल्लो समय यसको गति यति तीव्र भयो कि हामी 7 अरबबाट 8 अरब पुग्न मात्र 12 वर्ष लाग्यो। त्यसै गरी जबसम्म मैले एउटा वाक्य बोलिसक्छु त्यति समयमा संसारमा कति मानिसहरू थपिन्छन् होला है त। औसत रूपमा हरेक सेकेण्डमा करिब 4.3 शिशुको जन्म हुन्छ र हरेक सेकेण्डमा करिब 2 जनाको मृत्यु हुन्छ। यसको मतलब संसारमा हरेक सेकेण्डमा नेट 2.3 जना नयाँ मानिसहरू थपिरहेका छन् र अहिले जीवित रहेका मानिसहरूको संख्या आजसम्म मानव इतिहासमा जन्मिएका कुल मानिसहरूको संख्याको करिब 7% जति हुन आउँछ। अर्थात इतिहासका धेरै जसो मानिसहरू अहिले नै यो धरतीमा बाँचिरहेका छन्। श्रोता, विश्व जनसंख्या दिवस हरेक वर्ष जुलाई 11 संसारभरि मनाइने एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय दिवस हो र यस दिवस मनाउनुको मुख्य उद्देश्य भनेको बढ़दो जनसंख्या, यसले पार्ने असर र यससँग जोड़िएका मानव अधिकार, लैंगिक समानता तथा स्वास्थ्यका मुद्दाहरूबारे विश्वभर चेतना फैलाउनु हो। र सन् 1987 जुलाई 11 दिन संसारको जनसंख्याले 5 अरबको आँकड़ा पार गरेको थियो। यस ऐतिहासिक दिनले विश्वको ध्यान तीव्र रूपमा बढ़िरहेको जनसंख्या र त्यसले निम्त्याउन सक्ने चुनौतीतर्फ आकर्षित गर्यो र यही घटनाबाट प्रभावित भएर संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीको गवर्निङ काउन्सिलले सन् 1989 विश्व जनसंख्या दिवसको स्थापना गर्यो र सन् 1990 जुलाई 11 पहिलो पटक 90 भन्दा बढ़ी देशहरूमा यो दिवस आधिकारिक रूपमा मनाउन शुरू गरिएको। र भोलिको यो अन्तर्राष्ट्रिय दिवस किन मनाइन्छ त? जनसंख्या वृद्धि केवल एउटा संख्या मात्र होइन, यो विकास, वातावरण र मानव अधिकारसँग प्रत्यक्ष जोड़िएको हुन्छ। यस दिवसका केही उद्देश्यहरू हुन्छन्, जस्तै कि परिवार नियोजन, लैंगिक समानता र महिला सशक्तिकरण, त्यसै गरी मातृ स्वास्थ्य, शिशु र युवा वर्गमा लगानी अनि दिगो विकास। मानिसहरूलाई सुरक्षित स्वैच्छिक परिवार नियोजनका साधन तथा चेतनामूलक जानकारीमा पहुँच पुर्याउन जोर दिने, महिला र बालबालिकाहरूको शिक्षा, स्वास्थ्य र अधिकार सुरक्षित नभएसम्म सन्तुलित जनसंख्याको परिकल्पना गर्न सकिँदैन, गर्भावस्था र सुत्केरी समयमा हुने स्वास्थ्य समस्या र मृत्युदरलाई कम गर्न विश्वको ध्यान आकर्षण गराउने र विशेष गरी युवा र किशोर किशोरीहरूलाई सही शिक्षा र स्वास्थ्य सुविधाहरू दिएर उनीहरूको भविष्य सुनिश्चित गर्ने अनि सीमित प्राकृतिक स्रोत साधन जस्तै पानी, खाद्यान्न र तीव्र गतिमा बढ़िरहेको जनसंख्या बीच कसरी सन्तुलन मिलाउने भन्ने बारे बहस गर्नु भोलिको दिनको विशेष उद्देश्य हो। र अहिले संसारको जनसंख्या 8 अरब भन्दा बढ़ी भइसकेको छ। यस्तो अवस्थामा यो दिवसले केवल जनसंख्या घटाउने कुरामा मात्र जोड़ दिँदैन, बरू जनसंख्याको स्वरूप अनुसार फरक रणनीति लिन सिकाउँछ। जस्तै कि असन्तुलित वृद्धि, अफ्रिका र एसियाका केही देशहरूमा जनसंख्या तीव्र गतिमा बढ़िरहेको छ, जहाँ शिक्षा र स्वास्थ्यको अभाव ठूलो चुनौती हो। त्यसै गरी बुढ़ौली जनसंख्या अर्थात एजिङ पपुलेशन, युरोप र पूर्वी एसियाका कतिपय विकसित देशहरूमा जन्मदर निकै कम भएर वृद्ध वृद्धाहरूको संख्या बढ़िरहेको छ, जसले आर्थिक र सामाजिक सुरक्षामा नयाँ चुनौती थपेको छ। र जलवायु परिवर्तन र बसाई सराई, बढ़दो जनसंख्या र पर्यावरण बिग्रदै जाँदा मानिसहरू बसाई सर्न बाध्य भइरहेका छन्, जसले शहरहरूमा दबाव

बढ़ाएको छ र हामी भोलि पर्न गएको विश्व जनसंख्या दिवसमाथि कुराकानी गर्नेछौ. त्योभन्दा अगाडि आउनुहोस् न एउटा छोटो सांगीतिक विश्राम.

श्रोता, विश्व जनसंख्या दिवसको सान्दर्भिक भारत र विशेष गरी यहाँको हिमाली राज्य सिक्किमको सन्दर्भमा निकै फरक र चाखलाग्दो छ। भारत जहाँ अत्याधिक जनसंख्या र यसको व्यवस्थापनसँग जुझिरहेको छ भने सिक्किम भने ठिक उल्टो अवस्थामा रहेको छ। जस्तो कि यहाँ कम जन्मदर र घट्दो जनसंख्याको फरक चुनौतीको सामना सिक्किमले अहिले गरिरहेको छ। भारत हाल 1,46,00,00,000 भन्दा बढ़ी जनसंख्याका साथ विश्वकै सबैभन्दा बढ़ी जनसंख्या भएको देश बनिरहेको छ। भारतमा अहिले संसारकै सबैभन्दा ठूलो युवा जनसंख्या छ। यदि यी युवाहरूलाई सही शिक्षा, सीप र रोजगारी दिन सक्यो भने भारतले तीव्र आर्थिक विकास गर्न सक्छ। विश्व जनसंख्या दिवसले सरकारलाई संख्या नियन्त्रण भन्दा बढ़ी मानव पुँजीमा लगानी गर्न गजगज्याउँछ। भारतका दक्षिण र पश्चिमी राज्यहरू जस्तै केरल, तामिलनाडुमा जनसंख्या वृद्धि दर नियन्त्रणमा आइसकेको छ, तर उत्तरी राज्यहरू जस्तै बिहार, उत्तर प्रदेशमा अझै पनि वृद्धि दर उच्च छ। यो असमानतालाई

सन्तुलन में ल्याउन नीतिगत बहस का लागि यो दिवस महत्वपूर्ण छ। तीव्र जनसंख्या वृद्धि का कारण मुंबई दिल्ली बैंगलोर जस्ता शहरहरूमा बसाई सराई फोहोर मैला यातायात र पानी को चरम अभाव भइरहेको छ। दिगो शहरहरूको निर्माण का लागि यो दिवसले सचेतना जगाउँछ। मातृ मृत्यु दर र लैंगिक असमानता विशेष गरी छोरा को चाहना मुख्य चुनौती हुन्। महिलालाई आफ्नो प्रजनन स्वास्थ्य बारे निर्णय लिने अधिकार दिनु नै यो दिवसको मुख्य उद्देश्य हो। र सिक्किमको सन्दर्भमा कुरा गर्ने हो भने सिक्किमको कथा भारतको राष्ट्रिय चित्र भन्दा बिल्कुलै फरक छ। सिक्किम भारतकै सबैभन्दा कम जनसंख्या भएको राज्यहरू मध्ये एक हो, जसमा हाल करिब 7 लाख मात्र जनसंख्या छन्। यहाँ विश्व जनसंख्या दिवसको सान्दर्भिकता जनसंख्या नियन्त्रणका लागि होइन, बरू घट्दो जन्मदर रोक्नका लागि बढ़ी छ। र सिक्किमको कुल प्रजनन दर टीएफआर को कुरा गर्ने हो भने प्रति महिला करिब 1.1 मात्र छ, जुन भारतमा सबैभन्दा कम हो, जबकि जनसंख्या स्थिर राख्न कम्तीमा 2.1 हुनुपर्छ। यसले गर्दा सिक्किममा रहिथाने जनसंख्या घट्दै जाने र भविष्यमा श्रम शक्तिको अभाव हुने ठूलो चिन्ता छ। र घट्दो जनसंख्यालाई मध्यनजर गर्दै सिक्किम सरकारले विशेष नीतिहरू ल्याएको छ, जस्तो कि सरकारी कर्मचारीहरूलाई दोस्रो बच्चा जन्माउँदा विशेष तलब वृद्धिको सुविधा इन्क्रिमेन्ट लाग्ने, त्यसै गरी महिला कर्मचारीहरूलाई 365 दिनको सुत्केरी विदा र पुरूषहरूलाई 30 दिनको सुत्केरी सिहार विदा पाइने, र बच्चा नभएका दम्पतिहरूका लागि आईवीएफ प्रविधिमा सरकारी आर्थिक सहयोग। बुढ़ेउली जनसंख्याको चुनौतीको कुरा गर्ने हो भने जन्मदर कम हुँदा सिक्किममा विस्तारै वृद्ध वृद्धाहरूको संख्या बढ़दै गइरहेको छ। भविष्यमा उनीहरूको सामाजिक सुरक्षा र स्वास्थ्य हेरचाह कसरी गर्ने भन्ने बारे रणनीति बनाउन यो दिवस सान्दर्भिक छ। र पर्यावरण र दिगो पर्यटनको कुरा गर्ने हो भने सिक्किम एक जैविक र संवेदनशील हिमाली राज्य हो। यहाँ जनसंख्याको चाप बढ़नुभन्दा पनि बाहिरबाट आउने पर्यटक र अस्थायी बसाई सराईले पर्यावरणमा पार्ने असरबारे चेतना जगाउन यो दिवस मनाइन्छ। र भारतका लागि विश्व जनसंख्या दिवस विशाल युवा जनसंख्यालाई कसरी उत्पादक बनाउने र स्रोतको व्यवस्थापन गर्ने भन्ने विषयमा केन्द्रित छ भने सिक्किमका लागि आफ्नो रैथाने जनसंख्याको अस्तित्व जोगाउन जन्मदर कसरी बढ़ाउने र हिमाली पर्यावरण कसरी जोगाउने भन्ने विषयमा सान्दर्भिक छ। श्रोता, त्यसै गरी जनसंख्या वृद्धि र दिगो विकास बीच सम्बन्ध निकै गहिरो, जटिल र संवेदनशील छ। एकातर्फ संसारको जनसंख्या तीव्र गतिमा बढ़िरहेको छ भने अर्कोतर्फ हामीसँग भएका प्राकृतिक स्रोत साधनहरू जस्तै पानी, जमीन, खनिज सीमित छन्। बढ़दो जनसंख्याका आवश्यकताहरू पूरा गर्दै भावी पुस्ताको भविष्य पनि सुरक्षित राख्नु नै यी दुई बीचको सन्तुलन मिलाउनु हो। र अब कुरा गरौं दिगो विकास। दिगो विकास भनेको के हो त? श्रोता, दिगो विकास भनेको यस्तो विकास हो जसले वर्तमान पुस्ताका आवश्यकताहरू पूरा गर्दा भावी पुस्ताको आफ्ना आवश्यकताहरू पूरा गर्ने क्षमतामा कुनै सम्झौता गर्दैन। र यस दिगो विकासका तीनवटा पिलर्सहरू छन्, जुन हुन् आर्थिक विकास, सामाजिक न्याय र पर्यावरण संरक्षण। र संयुक्त राष्ट्रसंघले 2030 सम्मका लागि तय गरेका 17 दिगो विकास लक्ष्यहरू पूर्ण रूपमा जनसंख्याको व्यवस्थापनसँग जोड़िएका छन्। र श्रोता, जनसंख्या वृद्धिले दिगो विकासमा पार्ने नकारात्मक असरहरू पनि हुन्छन् है। अब ती के हुन् त भन्नुहोला? ती हुन् तीव्र र अव्यवस्थित जनसंख्या वृद्धिले दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न केही चुनौतीहरू थप्छ, जस्तै कि प्राकृतिक स्रोतमाथि चरम दबाव पर्छ। धेरै मानिस हुनुको अर्थ बढ़ी खाद्यान्न, बढ़ी पानी, बढ़ी ऊर्जाको माग हुनु हो। यसले गर्दा वन जंगल फडानी, भूमि कचान र भूमिगत पानीको अत्याधिक दोहन भइरहेको छ। त्यसै गरी जलवायु परिवर्तन र प्रदूषण। बढ़ी जनसंख्याले गर्दा सवारी साधन, कल कारखाना र फोहोर मैला बढ़छ, जसले कार्बन उत्सर्जन बढ़ाएर पृथ्वीको तापक्रम वृद्धि गराइरहेको छ। त्यसै गरी शहरीकरण र पूर्वाधारको अभाव। मानिसहरू गाउँ छोडेर शहर पस्ने क्रम तीव्र बढ़िरहेको छ। यसले गर्दा सुकुम्बासी समस्या, फोहोर मैला व्यवस्थापनको संकट र खाने पानीको चरम अभाव देखिन्छ। त आउनुहोस् कार्यक्रममा लिऊ एउटा छोटो सांगीतिक विश्राम।

त्यसैगरी गरीबी र असमानता। गरीब देश र परिवारहरूमा जनसंख्या बढ़ी हुँदा शिक्षा र स्वास्थ्यमा लगानी गर्न गाह्रो हुन्छ, यसले गरीबीको दुष्चक्रलाई निरन्तरता दिन्छ। र त्यसै गरी जनसंख्या वृद्धिका केही सकारात्मक पक्षहरू पनि छन् है, जस्तो कि श्रम शक्तिको उपलब्धता। यदि जनसंख्यामा युवाहरूको हिस्सा बढ़ी छ भने त्यस देशसँग काम गर्ने विशाल जनशक्ति हुन्छ, जस्तै भारत र नेपाल जस्ता देशहरू अहिले यही चरणमा छन्। र बजारको विस्तार, ठूलो जनसंख्या हुनु भनेको व्यापार र उद्योगका लागि ठूलो बजार उपलब्ध हुनु हो, जसले आर्थिक गतिविधिलाई चलायमान बनाउँछ। धेरै मानिस र नयाँ चुनौतीहरूले नयाँ प्रविधि, कृषिमा आधुनिकीकरण र समस्या समाधानका नयाँ उपायहरू जन्माउँछन्। र श्रोता, कुरा आउँछ अधिको विकासका लागि जनसंख्या व्यवस्थापन कसरी गर्ने त? र जनसंख्या वृद्धि र अधिको विकास बीच सन्तुलन कायम गर्न के रणनीतिहरू अपनाउन सकिन्छ? जस्तो कि महिला शिक्षा र सशक्तिकरण, प्रजनन स्वास्थ्य र परिवार नियोजन, दिगो उपभोग, हरित प्रविधि। महिला शिक्षा र सशक्तिकरणको कुरा गर्ने हो भने यो प्रमाणित तथ्य हो कि महिलाहरू शिक्षित र आर्थिक रूपमा आत्मनिर्भर हुँदा विवाह ढिलो हुन्छ र बाल जन्मदर प्राकृतिक रूपमै घट्छ। त्यसै गरी प्रजनन स्वास्थ्य र परिवार नियोजनको कुरा गर्ने हो भने प्रत्येक दम्पतिलाई सुरक्षित परिवार नियोजनको साधन र परामर्शमा सहज पहुँच पुर्याउनुपर्छ, ताकि उनीहरूले चाहेको समयमा मात्र सन्तान जन्माउन सकुन्। दिगो उपभोगको कुरा गर्नुपर्दा समस्या केवल मानिसको संख्याको मात्र होइन, हाम्रो उपभोग गर्ने बानीको पनि हो। धनी देशहरूमा जनसंख्या कम भए कम र पुनः प्रयोग गर्ने बानी मसाल्नुपर्छ। त्यसै गरी हरित प्रविधि अर्थात ग्रीन टेक्नोलोजीको कुरा गर्दा ऊर्जाका लागि कोइला वा पेट्रोलियम पदार्थको सट्टा सौर्य ऊर्जा, जल विद्युत र वायु ऊर्जा जस्ता नवीकरणीय स्रोतहरूमा लगानी बढ़ाउनुपर्छ। र जनसंख्या वृद्धि आफैमा समस्या वा समाधान होइन, यसको सान्दर्भिकता हामीले यसलाई कसरी व्यवस्थापन गर्छौं भन्ने कुरामा निर्भर गर्छ। यदि हामीले मानिसको जनसंख्या सँगै उनीहरू

को क्षमता शिक्षा स्वास्थ्य सीप बढ़ा सक्यौ र प्रकृति को दोहन नगरी प्रवृत्ति को सही प्रयोग गर्यौ भने मात्र दिगो विकास संभव छ। र श्रोता हामीले अहिलेसम्म कुराकानी गरेको जनसंख्याका रमाइला तथ्य विश्व जनसंख्या दिवस भारत तथा सिक्किमको अवस्था र दिगो विकास बारे सबै विषयवस्तुको मुख्य सारको कुरा गर्ने हो भने जनसंख्या केवल संख्या होइन गुणस्तर हो। जनसंख्या केवल संख्या होइन गुणस्तर मुख्य हो। मानव इतिहासमा 2,00,000 वर्ष लागेर पुगेको 1 अरबको जनसंख्या आज मात्र 12 वर्षमा थपिँदै 8 अरब भन्दा बढ़ी भइसकेको छ। तर महत्वपूर्ण कुरा पृथ्वीमा मानिसको संख्या कति छ भन्ने मात्र होइन, बरु ती मानिसहरूको शिक्षा स्वास्थ्य अधिकार र जीवनको गुणस्तर कस्तो छ भन्ने हो। त्यसैले हामीले पनि हाम्रो शिक्षा स्वास्थ्य अधिकार र जीवनको गुणस्तर बारे ध्यान दिनुपर्ने रहेछ। त्यसै गरी भूगोल अनुसार फरक चुनौती, जस्तै जनसंख्याको व्यवस्थापन विश्वभरि एकै नासको छैन है, ठाउँ अनुसार फरक छ। जस्तो कि भारतमा जहाँ युवा जनसंख्या बढ़ी भएकाले यो ऊर्जालाई देश विकासमा लगाउने अर्थात डेमोग्राफिक डिभिडेन्ड गर्ने र स्रोत साधनको सही व्यवस्थापन गर्ने चुनौती छ भने भारतको राष्ट्रिय चित्र भन्दा ठ्याक्कै उल्टो सिक्किममा रैथाने जनसंख्या घट्दै गएकाले जन्मदर बढ़ाउन सरकारी प्रोत्साहन दिनुपर्ने फरक खालको चुनौती छ। र सीमित प्राकृतिक स्रोत जस्तै पानी, जमीन, ऊर्जा र बढ़दो जनसंख्या बीच सन्तुलन मिलाउनु नै दिगो विकास हो। यसका लागि जनसंख्या नियन्त्रण गर्न बल प्रयोग गर्ने होइन, बरू महिला सशक्तिकरण, शिक्षा, परिवार नियोजनमा सहज पहुँच र पर्यावरण मैत्री प्रविधि अपनाएर मात्र भावी पुस्ताको भविष्य सुरक्षित गर्न सकिन्छ।

र श्रोता जनसंख्या वृद्धिलाई समस्या मात्र ठान्नुको सट्टा शिक्षा र स्वास्थ्य मार्फत मानव पुँजीमा बदल्ने प्रकृतिको दोहन नगरी दिगो जीवनशैली अपनाउनु नै आजको आवश्यकता हो। र श्रोता जनसंख्या वृद्धि र दिगो विकासको सन्तुलन मिलाउने काम सरकार नीति निर्माता वा संयुक्त राष्ट्र संघको मात्र होइन है। नीतिहरू जतिसुकै राम्रा भए पनि जबसम्म आम नागरिकले अर्थात हामीले आफ्नो दैनिक जीवनशैलीमा परिवर्तन गर्दैनौ तबसम्म दिगो विकास सम्भव छैन। यस महाअभियानमा म र तपाईँ जस्ता आम मानिसले पुर्याउन सक्ने केही व्यावहारिक योगदानहरू पनि छन् है। अब ती के हुन् त भन्नुहोला।

पनि थोरै कुरा गरौं। जस्तै परिवार नियोजन र जिम्मेवार अभिभावकत्व, आफ्नो आर्थिक अवस्था, स्वास्थ्य र क्षमतालाई विचार गरेर मात्र सन्तान जन्माउने निर्णय गर्ने, धेरै सन्तान ईश्वरको वरदान भन्ने सोचबाट माथि उठेर जिम्मेवार अभिभावक बन्ने, त्यसै गरी लैंगिक समानता, छोरा र छोरी बीचको भेदभाव अन्त्य गर्ने, छोराकै चाहनामा धेरै सन्तान जन्माउने सामाजिक दबाव र विकृतिलाई आफ्नो परिवारबाटै रोक्ने, प्रजनन स्वास्थ्य बारे संवाद गर्ने, आफ्नो परिवार साथीभाइ र समुदायमा सुरक्षित यौन स्वास्थ्य र परिवार नियोजनका साधनहरू बारे खुलस्त कुराकानी गर्ने र भ्रमहरू चिर्ने, र त्यसै गरी समस्या मानिसको संख्याको मात्र होइन हाम्रो उपभोग गर्ने र फोहोर गर्ने बानीको पनि हो। रिड्युस, रियुज र रिसाइकलको नियम अपनाउन सक्छन्। खाना कवर बाधी रोक्ने, विश्वमा उत्पादन हुने झण्डै एक तिहाई खाना खेर जान्छ। थालमा आफूलाई चाहिने जति मात्र खाना पस्कने र खाद्यान्नको सम्मान गर्ने, त्यसै गरी ब्रस गर्दा वा नुहाउँदा पानीको धारा खुल्ला नछोड्ने, आकाशको पानी संकलन गर्ने र पानीका मुहानहरू सफा राख्ने। यो नियम विशेष गरी हाम्रो जस्तो पहाड़ी राज्यहरूमा धेरै गर्न सकिन्छ जहाँ पानीको अत्याधिक अभाव भइरहेको हुन्छ। र त्यसै गरी प्लास्टिकको प्रयोग कम गर्ने, बजार जाँदा घरबाटै कपड़ाको झोला बोक्ने र एकपटक मात्र प्रयोग हुने सिंगल युज प्लास्टिकलाई पूर्ण रूपमा बहिष्कार गर्ने, त्यसै गरी बढ़दो जनसंख्यालाई ऊर्जाको चरम अभाव छ, हामीले दैनिक रूपमा ऊर्जा जोगाउन सक्नुपर्छ। कोठाबाट बाहिर निस्कदा बत्ती, पंखा वा एसी बन्द गर्ने, ऊर्जा कम खपत गर्ने उपकरणहरू जस्तै एलईडी बल्बहरूको प्रयोग गर्ने, नजिकको दूरीमा जानुपर्दा सवारी साधनको सट्टा हिँड्ने वा साइकल प्रयोग गर्ने, सम्भव भएसम्म सार्वजनिक यातायात वा कारको प्रयोग गर्ने, हरित जीवनशैली अपनाएर वातावरण संरक्षण गर्ने, जस्तो वृक्षारोपण गर्ने, आफ्नो जन्मदिन वा विशेष अवसरमा कम्तीमा एउटा बोट बिरूवा रोप्ने र त्यसको संरक्षण गर्ने, घरको कौशी वा बरण्डामा कौशी खेती गरेर हरियाली बढ़ाउने, फोहोर मैला व्यवस्थापन गर्ने, घरको फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याउने, कुहिने फोहोरबाट घरमै मल बनाएर प्रयोग गर्ने, त्यसै गरी शिक्षा र चेतनाको विस्तार गर्न सकियो भने पनि जनसंख्या वृद्धि र दिगो विकासमा ठूलो टेवा पुग्न सक्छ। जस्तै कि महिला शिक्षालाई महत्वपूर्ण ठान्ने, आफ्नो घरका छोरी बुहारी वा समुदायका महिलाहरूलाई उच्च शिक्षा र आर्थिक रूपमा आत्मनिर्भर हुन प्रोत्साहन गर्ने, शिक्षित महिलाले आफ्नो परिवार र जनसंख्या व्यवस्थापनमा सही निर्णय लिन सक्छन्। त्यसै गरी सामाजिक सञ्जाल वा सामूहिक छलफलमा वातावरण, जलवायु परिवर्तन र दीर्घ विकासका मुद्दालाई प्रवर्धन गर्ने। र श्रोता, आज यसरी भोलि पर्न गएको विश्व जनसंख्या दिवसमाथि कुराकानी गरिरहँदा स्टुडियोको घड़ीले मलाई अब छुटिनु पर्ने संकेत गरिरहेको छ है त। त्यसैले अर्को रारी संसारको श्रृंखला लिएर यहाँहरू समक्षमा टुप्रुक आउने बाचाका साथ म यहाँहरूकै कार्यक्रम सञ्चालिका चन्द्रकुमारी खड्का पनि विदा चाहन्छु। हामीले पृथ्वीलाई हाम्रा पुर्खाहरूबाट उपहार पाएका होइनौ, बरु हाम्रा सन्ततिहरूसँग उधार लिएका हौं। त्यसैले हाम्रो सानो सानो दैनिक प्रयास, जस्तै पानीको एउटा थोपा जोगाउनु, एउटा प्लास्टिक कम गर्नु वा खाना खेर नफाल्नु नै भोलिको सुन्दर र दिगो पृथ्वीको आधार हो। हवस् त, नमस्कार, शुभ दिन।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब यहाँहरूलाई मनोरञ्जन गराइरहेका छौं विभिन्न कलाकारहरूको आवाजमा सजिएका विभिन्न नेपाली आधुनिक गीतहरू सुनाएर। त यो पहिलो गीत सुनौ कलाकार अञ्जु पन्तको आवाजमा

श्रोताहरूले यस क्षण आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ विभिन्न कलाकारहरूको आवाजमा सजिएका विभिन्न नेपाली आधुनिक गीतहरू। त श्रोतागण, यो अघिल्लो गीत यहाँहरूलाई सुनाइरहेका छौ कलाकार आशा भोसलेको स्वरमा।

0: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरू, अब प्रस्तुत छ हिन्दी भाषा पाठको कार्यक्रम। विषय छ लिङ्ग के प्रयोग भाग एक। यस कार्यक्रमलाई सञ्चालन गर्नुभएको छ रेणुका चक्रवर्तीले।
1: नमस्कार मैडम।
2: नमस्कार मैडम।
3: नमस्कार बच्चो, सदा प्रसन्न रहो। बच्चो, आपका नाम, विद्यालय का नाम बताकर अपना परिचय श्रोताओं को बताओ।
1: मैडम, मेरा नाम सरस्वती ढकाल है। मैं अदमपुर जूनियर हाई स्कूल में कक्षा आठवीं में पढ़ती हूँ।
2: मैडम, मैं भी इसी विद्यालय में कक्षा सातवीं में पढ़ती हूँ। मेरा नाम एलिसा शर्मा है।
3: तिमीहरूले आफ्नो परिचय दियौ, धन्यवाद। अब हामी विषयतर्फ लागौ। आज हिन्दी भाषा पाठको विषय हामी पढ्न या विश्लेषण गर्न गइरहेका छौ। लिङ्ग के नियमावली के विषय हो?
1: लिङ्ग के नियमावली।
3: बच्चो, तुम सबने लिङ्ग के बारे में अवश्य कुछ तो सुना होगा या जाना होगा।
1: मैडम, लिङ्ग भनेको चिन्ह हो। यो चिन्ह स्त्री वा पुरुषबाट थाहा लाग्दछ।
2: लिङ्ग तीन प्रकारका हुन्छन्, स्त्रीलिङ्ग, पुलिङ्ग अनि नपुंसक लिङ्ग।
3: लिङ्ग बारेमा तिमीहरूले धेर थोर जानेका रहेछौ, थाहा रहेछ। नेपाली व्याकरणमा लिङ्ग तीनवटा छन् भने हिन्दी व्याकरणमा दुईवटा, स्त्री र पुरुष मात्र छन्। यसै कारणले नेपाली व्याकरणमा लिङ्ग जान्नेले हिन्दी लिङ्गभेद परिवर्तन या निर्णय गर्दा अत्यन्त भूल गरेको देखिन्छ।
1: मैडम, त्यसो हो भने निर्जीव वस्तु पनि स्त्री या पुरुष कसरी हुन्छन् त?
3: सरस्वतीको समस्या उचित हो। म यही समस्याको समाधान गरेर लिङ्गका नियमावली स्पष्ट पार्ने उद्देश्य लिएकी छु।
2: हिन्दी भाषा र नेपाली भाषामा लिङ्गका परिभाषा एउटै छैनन् र?
3: परिभाषा मात्र एउटै छन्, तर नियमावली भने बेग्ला बेग्लै छन्। तिमीहरूले या विद्यार्थी वर्गले यही नियमलाई पछ्यायो भने अवश्य यी समस्याबाट बाहिर निस्कने छौ। अब एलिसा, नेपाली व्याकरण अनुसार लिङ्गका परिभाषा तिमीले सुनाउन सक्छौ।
2: स्त्रीलिङ्गले स्त्री जाति बुझाउँछ, जस्तै छोरी, दिदी, केटी आदि। अनि पुलिङ्गले पुरुष जाति बुझाउँछ, छोरो, केटो, भिनाज्यू। तर नपुंसक लिङ्गले निर्जीव वस्तु बुझाउँछ, जस्तै कलम, पुस्तक, घर, फूल आदि।
3: एलिसाले क्रमैले ठिक भन्यो। अब हिन्दी व्याकरणका लिङ्ग परिभाषा सरस्वती तुम बताओ।
1: हिन्दी व्याकरणमे दो लिङ्ग हे, स्त्री और स्त्रीलिङ्ग और पुलिङ्ग। स्त्रीलिङ्ग जिस शब्द से स्त्री जाति का बोध होता है उसे स्त्रीलिङ्ग कहते हैं, जैसे लड़की, घोड़ी, मोरनी आदि। पुलिङ्ग जिस शब्द से पुरुष जाति का बोध होता है उसे पुलिङ्ग कहते हैं, जैसे लड़का, घोड़ा, मोर आदि।
3: सरस्वती ने सही उत्तर बताया। एक बात यह है कि हिंदी व्याकरण में दो ही लिंग है, अर्थात निर्जीव या प्राणी विहीन वस्तु भी स्त्री या पुरुष में रखा जाता है, परंतु नेपाली व्याकरण में ऐसा नियम नहीं है। इसे क्या कहा जाता है?
2: नपुंसक लिंग।
3: नपुंसक लिंग हो, ठीक भन्यो। नेपाली व्याकरण में भने प्राण विहीन सबै वस्तु नपुंसक हुन्छन्। नेपाली विद्यार्थीलाई यसैमा समस्या उत्पन्न हुन जान्छन्।
2: मैडम, हिन्दी व्याकरणमा यस्तो किन भएको?
3: प्राणीवाचक अनि अप्राणीवाचक स्त्री पुरुष हुँदा कसरी लिङ्ग परिवर्तन गर्नु, यो हाम्रो समस्या हुन्छ। सरस्वती, तिमीले केही भन्न चाहन्छौ?
1: मैडम, प्राणीवाचक अनि अप्राणीवाचक दुवै स्त्री पुरुष हुँदा कसरी लिङ्ग परिवर्तन गर्नु, त्यो त ठूलो विचारणीय भएन र?
3: तिमीले ठिक भन्यौ, तर सुन, हामीले अप्राणीवाचक लिङ्ग निर्णयद्वारा छुट्याउनु पर्छ। यसको नियम पनि क्रमैले यस पाठमा बताउनेछु। अनि प्राणीवाचक छुट्याउँदा पनि कतिपय नियमलाई पालन गर्नै पर्छ। सरस्वती, प्राणीवाचक लिङ्ग कसरी परिवर्तन गर्छ, एउटा उदाहरण देऊ न।
1: मैडम, पिताको स्त्रीलिङ्ग

0: जी हाँ मैडम, धन्यवाद मैडम, नमस्कार मैडम।
1: ईश्वर तुम सबको सद्बुद्धि दे।
2: श्रोताहरूले यतिन्जेल सुन्नुभयो हिन्दी भाषा पाठको कार्यक्रम। विषय थियो लिङ्ग के प्रयोग भाग एक। यस कार्यक्रमलाई सञ्चालन गर्नुभएको थियो रेणुका चक्रवर्तीले। श्रोतागण अब एकैक्षण मनोरञ्जन गरौं कलाकार विपुल छेत्रीको आवाजमा सजिएको यो आधुनिक गीत सुनेर।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब यहाँहरूलाई आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाइरहेका छौं विविध भारती सेवाका कार्यक्रमहरू।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरू, समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार अपराह्नको 2:40 भइरहेको छ। अबको केही क्षणमा यहाँहरूलाई आकाशवाणीको खरसाङ केन्द्रबाट समाप्रसार गरी सुनाइरहेका छौं नेपालीमा समाचार। त कृपया केही क्षण प्रतीक्षा साँच्नुहोला।

0: सांगीतिक कार्यक्रमपछि श्रोता अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रेलियाको आफ्नो ऐतिहासिक अनि महत्वपूर्ण राजकीय यात्रा आधिकारिक रूपमा पूरा गर्नुभएको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले वन्दे मातरमले स्वतन्त्रता सेनानीहरूको कतिपय पुस्तालाई साहस त्याग

0: र आशाका साथ प्रेरित गरेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले एक सुरक्षित सीमा, समृद्ध सीमा क्षेत्र र एक सचेत समाज मिलेर देशलाई सुरक्षित बनाउन सकिने बताउनु भएको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले सरकारले E85 इन्धन ल्याउने योजना बनाएको बताउनु भएको छ र केन्द्र सरकारले उच्च एल्कोहलको मात्राको नियमलाई अझ कठोर बनाउन औषधि नियम 1945 संशोधन गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रेलियाको आफ्नो ऐतिहासिक अनि महत्वपूर्ण राजकीय यात्रा आधिकारिक रूपमा पूरा गर्नुभएको छ। यस भ्रमणले भारत अस्ट्रेलिया व्यापक रणनीतिक साझेदारीको भविष्य अनुरूप नयाँ दिशा र बलियो आधार प्रदान गरेको छ। भ्रमणका क्रममा दुई देशबीचको कूटनीतिक, आर्थिक र सुरक्षा सम्बन्ध नयाँ उचाइमा पुगेको छ। यो भ्रमण भारत अस्ट्रेलिया प्रमुख कार्यकारी मञ्चबाट शुरू भयो, जहाँ व्यापारिक नेताहरूले वर्ष 2022 आर्थिक सहयोग र व्यापार सम्झौताबाट द्विपक्षीय व्यापारमा 55% वृद्धिको स्वागत गरे। यस गतिलाई अघि बढ़ाउनका लागि प्रधानमन्त्री श्री नरेन्द्र मोदी अनि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले विस्तृत आर्थिक सहयोग सम्झौतामा वार्तालाई द्रुत गतिमा अघि बढ़ाउन सहमति व्यक्त गर्नुभयो। अस्ट्रेलियाबाट भारतलाई दीर्घकालीन युरेनियम आपूर्ति सुनिश्चित गर्न प्रशासनिक व्यवस्थालाई अन्तिम रूप दियो। दुवै देशहरूले स्वतन्त्र र खुल्ला हिन्द प्रशान्तका लागि रक्षा र सुरक्षा सहयोगमा संयुक्त घोषणा पत्र र समुद्री सुरक्षा सहयोगको ढाँचा स्वीकार गरेको छ।
1: यह बैठक इस बात का स्पष्ट संकेत देती है कि ऑस्ट्रेलिया की संसद में भारत ऑस्ट्रेलिया संबंधों को दोनों प्रमुख राजनीतिक दलों का व्यापक और मजबूत समर्थन प्राप्त है। रणनीतिक साझेदारी के प्रति अपनी प्रतिबद्धता को दोहराते हुए नेता प्रतिपक्ष ने प्रधानमंत्री नरेंद्र मोदी को ऑस्ट्रेलिया का सच्चा मित्र बताया। दोनों देशों के बीच संबंधों को प्रगाढ़ बनाने के महत्व को रेखांकित करते हुए उन्होंने कहा कि यह सहयोग राष्ट्रीय संप्रभुता की रक्षा और हिंद प्रशांत क्षेत्र में शांति, सुरक्षा तथा स्थिरता बनाए रखने के लिए अत्यंत महत्वपूर्ण है। शिखर वार्ता के प्रमुख निष्कर्षों के अनुरूप श्री टेलर ने शांतिपूर्ण उद्देश्यों के लिए भारत को ऑस्ट्रेलिया यूरेनियम के निर्यात का समर्थन किया। मेलबर्न से सुहास राम की रिपोर्ट के साथ समाचार कक्ष से जया भारती।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले निस्वार्थ कर्म मानवताको सबैभन्दा ठूलो शक्ति भएको बताउनु भएको छ। सामाजिक सञ्जालमा संस्कृत सुभाषितम साझा गर्नुहुँदै श्री मोदीले भन्नुभयो, सेवा र समर्पणको यस भावनाबाट प्रेरित भएर देश प्रत्येक नागरिकको जीवन सुधार्ने संकल्पका साथ अघि बढ़िरहेको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले वन्दे मातरमले स्वतन्त्रता सेनानीहरूको कतिपय पुस्ताहरूलाई साहस, त्याग र आशाका साथ प्रेरित गरेको बताउनु भएको छ। आज सिमला स्थित भारतीय उन्नत अध्ययन संस्थानद्वारा आयोजित स्थायी प्रदर्शनी वन्दे मातरम एक यात्राको उद्घाटन अनि सरदार पटेलको दृष्टिकोण, एकीकरण, एकता र संघीयता सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभयो। उपराष्ट्रपति श्री राधाकृष्णनले सरदार वल्लभ भाई पटेललाई भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्नुहुँदै भन्नुभयो, सरदार पटेलले एक राष्ट्र, एक संविधान र साझा राष्ट्रिय भविष्यको बलियो जग स्थापित गर्नुभएको छ।
2: Today, Bharat is marching confidently towards the vision set by our Honorable Prime Minister, a Viksit Bharat by 2047. National integration, cooperative federalism and unity in diversity remain as relevant as ever. Sardar Vallabhbhai Patel ji believed for a rich, diverse country like India, a strong center was essential to maintain unity.
0: अमित शाहले एक सुरक्षित सीमा, समृद्ध सीमा क्षेत्र र एक सचेत समाज मिलेर देशलाई सुरक्षित बनाउन सकिने बताउनु भएको छ। उहाँले भन्नुभएको छ, पलायन रोक्न, रोजगार सिर्जना गर्न र जीवन्त ग्राम कार्यक्रम अन्तर्गत सरकारी कल्याणकारी योजनाहरूको शत प्रतिशत कार्यान्वयन सुनिश्चित गर्न प्रयास भइरहेको छ। उहाँले देशलाई पूर्ण रूपमा घुसपैठ मुक्त बनाउन सरकारले बलियो प्रणाली बनाइरहेको जानकारी दिनुभएको छ। श्री शाहले हिजो नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनलाई सम्बोधन हुँदै प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले वैज्ञानिक रूपमा सीमा बुनियादी ढाँचा विकासमा 400% वृद्धि गरेको बताउनु भएको छ।
3: विगत 12 सालमा एक वैज्ञानिक दृष्टिकोण के साथ सीमा सुरक्षा के लिए काम हुआ है। सबसे पहले बॉर्डर इन्फ्रास्ट्रक्चर पर राजस्व खर्च होना, इसकी प्रायोरिटी चिन्हित करना और चिन्हित प्रायोरिटी पर इन्फ्रास्ट्रक्चर को बढ़ाना। हम पीछे मुड़कर देखते हैं तो 2013 का बॉर्डर इंफ्रास्ट्रक्चर और आज के बॉर्डर इंफ्रास्ट्रक्चर में 400% का परिवर्तन है। बॉर्डर सुरक्षा की पहली जो रिक्वायरमेंट थी, बॉर्डर के इंफ्रास्ट्रक्चर को मजबूत

0: करना, इसको सरकार ने बहुत अच्छे तरीके से किया है।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNews कर्स्योङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर कुवेतको भ्रमण पूरा गरेर ओमान पुग्नु भएको छ। ओमानको विदेश मन्त्रालयका महानिर्देशक शेख अहमद अल मस्कारीले उहाँलाई स्वागत गर्नुभयो। डाक्टर जयशंकर कतार, बहराइन, कुवेत, ओमान, न्यूयोर्क र ब्रसेल्सको 11 दिवसीय भ्रमणमा हुनुहुन्छ। ओमानको भ्रमण पूरा गरेपछि उहाँले न्यूयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषदको 2028-29 कार्यकालका लागि भारतको आधिकारिक अभियान शुरू गर्नुहुनेछ। वित्त मन्त्री निर्मला सीतारमणले भारत आफ्नो कुशल कार्यबल, बलियो संस्थाहरू र नवाचार पारिस्थितिकी तन्त्रको कारण वैश्विक क्षमता केन्द्र जीसीसीको लागि रूचाइएको गन्तव्यको रूपमा उदयरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा भारतीय उद्योग परिसंघद्वारा आयोजित राष्ट्रिय जीसीसी व्यापार शिखर सम्मेलन 2026 सम्बोधन गर्नुहुँदै सुश्री सीतारमणले भन्नुभयो, देशमा 2100 भन्दा अधिक वैश्विक क्षमता केन्द्रहरू छन्, जसमा 23 लाख पेशेवरहरू प्रत्यक्ष रूपमा कार्यरत छन् र लगभग 100 अरब अमेरिकी डलरको वार्षिक राजस्व उत्पन्न गर्दछ। नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्री प्रहलाद जोशीले दोस्रो पटक पनि 50% भन्दा अधिक विद्युतको माग स्वच्छ ऊर्जाले पूरा गरेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री जोशीले 6 जुलाईमा 50.2% बिजुली आपूर्ति नवीकरणीय स्रोतहरूबाट भएको बताउनु भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले वर्ष 2047 विकसित भारतको लक्ष्य हासिल गर्न देश निर्माण प्रक्रियामा साझेदार बन्न बुद्धिजीवीहरूलाई आह्वान गर्नुभएको छ। हिजो हैदराबादमा आयोजित बुद्धिजीवी सम्मेलनलाई सम्बोधन गर्नुहुँदै जेपी नड्डाले केन्द्र सरकारको शासन सबका साथ, सबका विकास, सबका विश्वास र सबैका लागि न्यायको सिद्धान्तमा आधारित रहेको बताउनुभयो। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले सरकारले E85 इन्धन ल्याउने योजना बनाएको बताउनु भएको छ। जुन मानक E20 पेट्रोल भन्दा प्रति लिटर 20 रूपियाँ सस्तो हुनेछ। उहाँले भन्नुभएको छ, E85 केवल वाहनहरूको लागि मात्र उपलब्ध हुनेछ, जुन विशेष रूपमा यस इन्धनको प्रयोगको लागि डिजाइन गरिएको हो। एक निजी समाचार च्यानललाई दिएको अन्तर्वार्तामा पेट्रोलियम मन्त्री श्री पुरीले प्रस्तावित कदम उपभोक्ताहरूलाई आर्थिक राहत प्रदान गर्ने र साथसाथै सरकारको इथानोल कार्यक्रमलाई अगाडि बढ़ाउने उद्देश्य रहेको बताउनुभयो। सोशल मीडिया प्लेटफर्म वाट्सएपले युजरनेम फीचर लागू गर्ने विषयमा सरकारलाई आफ्नो प्रतिक्रिया बुझाएको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्रालयका अनुसार मेटाको स्वामित्वमा रहेको सोशल मीडिया प्लेटफर्मबाट हिजो राति जवाब प्राप्त भएको थियो र हाल यसको जाँच भइरहेको छ। यसै महिनाको पहिलो दिनमा सरकारले मेटालाई भारतमा वाट्सएपमा युजरनेम फीचर लागू गर्ने विषयमा सूचना जारी गरेको थियो। केन्द्र सरकारले उच्च एल्कोहलको मात्राको नियमलाई अझ कठोर बनाउन औषधि नियम 1945 संशोधन गरेको छ। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले इथाइल एल्कोहल भएको औषधिको लागि अनुसूची के अन्तर्गत लाइसेन्सको आवश्यकताबाट वर्तमान छोड़ समाप्त गरेको छ। मन्त्रालयले जारी गरेको सूचना अनुसार 30 मिलिलिटर भन्दा अधिक मात्रामा 12% भन्दा अधिक इथाइल एल्कोहल भएका सबै औषधिमा अब छूट दिने छैन। त्यस्ता औषधिले औषधि तथा प्रसाधन सामग्री अधिनियम 1940 अन्तर्गत आवश्यक लाइसेन्स लिनु पर्नेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार सुन्नुहोस् पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रेलियाको आफ्नो ऐतिहासिक अनि महत्वपूर्ण राजकीय यात्रा आधिकारिक रूपमा पूरा गर्नुभएको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले वन्दे मातरमले स्वतन्त्रता सेनानीहरूको कतिपय पुस्तालाई साहस, त्याग र आशाका साथ प्रेरित गरेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले एक सुरक्षित सीमा, समृद्ध सीमा क्षेत्र र एक सचेत समाज मिलेर देशलाई सुरक्षित बनाउन सकिने बताउनु भएको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले सरकारले E85 इन्धन ल्याउने योजना बनाएको बताउनु भएको छ र केन्द्र सरकारले उच्च एल्कोहलको मात्राको नियमलाई अझ कठोर बनाउन औषधि नियम 1945 संशोधन गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
2: आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोतागण, यहाँहरूलाई पुनः सुनाइरहेका छौ केही नेपाली लोकगीत र यो अघिल्लो लोकगीत यहाँहरूलाई सुनाइरहेका छौ कलाकार दुर्गा खरेलको आवाजमा।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बढ़िरहेका छौं। श्रोताहरू, समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार अपरान्नको 3 बज्ने लागेको छ। अबको केही क्षणमा यहाँहरूलाई आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउन लागिरहेका छौं क्रमैले हिन्दी अनि अंग्रेजीमा राष्ट्रिय समाचार। त्यसपछि सुन्नुहुनेछ एफएम गोल्डका कार्यक्रमहरू।

मीडियम वेभको 213.67 मीटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 मेगाहर्ज साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। सर्वप्रथम यसघरी रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत तथा न्यानो अभिवादन जनाउँदछौ। श्रोता, समय अहिले हाम्रो स्टुडियोको घड़ी अनुसार 4 बज नै लागेको छ र हामी उपस्थित भएका छौं अब उसो कार्यक्रमहरूको छोटो जानकारी लिएर। यस जानकारीको लगत्तैपछि लिएर आउनेछौ फौजी दाजुभाइहरूको निम्ति समर्पित कार्यक्रम शौर्यगाथा। 4:30 सुन्नुहुनेछ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुनलात अन्तर्गत प्रथममा नोरित लेप्चाको आवाजमा केही गीत, त्यसपछि भारतमा रेडियोको इतिहास विषयमा प्रस्तुत हुनेछ एक वार्ता। 5 बजे लिम्बू भाषाको कार्यक्रम नुसी चान अन्तर्गत प्रथममा सुन्नुहुनेछ समाचार, त्यसपछि कुसो हाङ लिम्बूको आवाजमा केही गीत सुनाउनेछौ अनि प्रस्तुत हुनेछ एक अन्तर्वार्ता। 5:30 मनोरञ्जन गराउनेछौ सिक्किमे भुटिया भाषाको कार्यक्रम पाङ्गेन मेन्तो अन्तर्गत छिवाङ दोर्जी भुटियाको स्वरमा केही गीत, त्यसपछि सुन्नुहुनेछ लोककथामा आधारित प्रेरणादायी कथा विषयमा एक वार्ता। 6 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ हिन्दी भाषामा समाचार। 6:05 ग्रामीण कार्यक्रम अन्तर्गत लिएर आउनेछौ दक्षिण सिक्किम कटिङ निवासी एक प्रगतिशील कृषक चरण सिंह छेत्रीसँग गाई पालनद्वारा खेतीमा सहयोग विषयमा लिएको एक अन्तर्वार्ता। 6:40, 45, अनि 50 सुन्नुहुनेछ प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 प्रस्तुत हुनेछ अंग्रेजी भाषामा एक वार्ता। 7:05 मनोरञ्जन गराउनेछौ हजुरहरूकै पत्रमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीत सुनाएर भने 7:25 सुन्नुहुनेछ यसै केन्द्रबाट नेपाली भाषामा समाचार। 7:35 प्रस्तुत हुनेछ कार्यक्रम युवावाणी। 8:05 मनोरञ्जन गराउनेछौ कार्यक्रम गीत गजल अन्तर्गत रूप कुमार अनि सोनाली राठौरको स्वरमा केही मीठा गजलहरू। 8:30 कार्यक्रम सुर संसार अन्तर्गत लिएर आउनेछौ सिद्धेश्वरी देवीद्वारा दाद्रा गायन। 8:45 अनि 9 बजे सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रबाट समाचार क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा। 9:15 प्रस्तुत हुनेछ सोही केन्द्रबाट कार्यक्रम स्पटलाइट। 9:30 आकाशवाणीको दिल्ली केन्द्रबाट सुन्नुहुनेछ नर्थ इस्ट कोलाज। 10 बजे यहाँहरूलाई मनोरञ्जन गराउनेछौ हिन्दी फिल्मी संगीतको कार्यक्रम अन्तर्गत विभिन्न कलाकारहरूको स्वरमा केही हिन्दी गीतहरू सुनाएर र यिनै कार्यक्रमहरूको साथमा आजको तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रम समाप्त हुनेछ रात्रिको ठिक 10:30। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब प्रस्तुत छ कार्यक्रम शौर्यगाथा।

라소 다른 길레림 디나 사보베 탈랭기 주기 게사 딜리레 주디기 다른 인간기 니시 힌디케나 선보나시니 도제치

ग्रामीण कार्यक्रमका सबै श्रोताहरूलाई हाम्रो दुई करजोडी नमस्कार। बेलुकी पख यसरी हामी गाउँ विकास सम्बन्धी, खेतीपाती सम्बन्धी यी सबै कुराहरू लिएर हामी आउने गर्दछौं र विशेष गरी हामी प्रगतिशील कृषकसित बातचित गरेर उहाँहरूले के कस्तो प्रकारले खेती गर्नुहुँदैछ त्यो विषयलाई पनि हामी मध्यनजरमा राखेर कार्यक्रम प्रस्तुत गर्ने गर्दछौं। र प्रगतिशील कृषक श्री चरण सिंह छेत्री, जसले खेतीपाती गरेर गाई पालन गरेर धेरै उन्नति गर्नुभएको छ र यस्ता धेरै प्रगतिशील कृषकहरू छन् हाम्रो गाउँ बस्तीमा, उहाँहरूले धेरै मेहनत गरेर जैविक खेतीहरू गरेर आय आर्जन गरेर आफ्नो जीविका उपार्जन गरिरहनु भएको छ, नानीहरूको पढ़ाई घरको देखभाल सबै गर्नुभएको छ र भनिन्छ जय जवान जय किसान। किसानहरूले अन्न सागसब्जी फलफूलहरू उपार्जन गर्नुहुन्छ, त्यही अन्नहरू स्वास्थ्यवर्धक खानाहरू खाएर हाम्रो सैनिकहरूले देशको रक्षा गरिरहेका छन्। यसै कारण देशको विकास र देशको सुरक्षाको निम्ति किसानहरूको पनि योगदान महत्वपूर्ण छ। र अब आजको कार्यक्रमलाई हामी शुरू गर्न लागिरहेका छौं प्रगतिशील कृषकसितको यो अन्तर्वार्ताबाट।

0: र तपाईलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: धन्यवाद तपाईलाई।
0: र अब नि यसरी अब टाढाबाट आउनुभयो, आज भेटघाट भयो, निकै लेक जग्गा।
1: हजुर हजुर, निकै लेकै जग्गा हो।
0: हजुर,
1: हाम्रो गाउँ चाहिँ बेसी जस्तो कृषिपट्टि नै डिपेन्ड छ, इम्प्लोयरहरू साह्रै छैन।
0: हजुर,
1: र त्यहाँ चाहिँ खेतीपाती, वस्तु भाउ, दुधहरू बेच्ने काम र सब्जी सागसब्जी बेच्ने काम। तर अहिले फिलहाल चाहिँ हामीले अब त्यो वाइल्ड लाइफ जंगली जनावरको ज्यादा प्रकोपले गर्दाखेरि अब दिउँसो रुङ्नेलाई त प्राय जस्तो मान्छेले रुङ्न सक्छ, खेद्न सक्छ, तर लखेट्न सक्छ। तर अब रातिको चाहिँ अब जन्तु जस्तै बनेल भयो, दुम्सी, खरायो भने यिनीहरूले चाहिँ अब राति मृगहरूले चाहिँ ज्यादा दग्दी दिएको कारणले गर्दाखेरि अहिले प्राय जस्तो नै खेतीपाती घटेर गएको छ, अनि इम्प्लोइ त कम्ती नै छ।
0: तपाईँहरूले नि अब यो जंगली जनावरले दुःख दिँदैछ नि।

0: हजुर हजुर
1: अनि वन विभागलाई भन्नुभयो होला नि त, उहाँहरूले के भन्नुहुन्छ?
0: वन विभागलाई हामीले फरेस्टलाई हामीले भन्नु त भन्छौँ, तर अब त्यसको पनि अब के चाहिँ होला र अब त्यो राति आउँछ उहाँहरूले अब के गर्नु, अब केही त निकाल्छ होला, अब हाम्रो एउटा सरकारले पनि यसलाई केही त अब गर्नुहुन्छ होला, उहाँहरूलाई पनि अब धेरै हामीले अर्जबिन्ती त चढाएको छौँ यो विषय लिएर, उहाँहरूको मनमा होला खेती गर्नुपर्छ र खेतीलाई रक्षा गर्नुपर्छ भन्ने कुरामा अब उहाँहरूले पनि जोड दिनुहुन्छ होला अब यो समयमा, होइन
1: खर्च गरेर बारबेर गर्नु पर्यो,
0: अब हामीलाई फेन्सिङ गरिदिनु पर्यो, अब यति मात्रै गर्दा पनि हुन्छ डिपार्टमेन्टले कसरी भने चाहिँ जति एउटा खेती गर्ने एरिया जस्तै 10 पट्टासम्म अब है आलु रोप्ने एरियालाई मात्रै अलिकति बारी दियो भने मात्रै पनि फेन्सिङ त्यति त्यति सबै जो जसको चाहिँ घरमा अब इम्प्लोइ छैन अनइम्प्लोइ छ जुन घरमा चाहिँ तपाईँको खेतीमै डिपेन्ड छ, स्कूलमा नानी पढाउनुदेखि लगेको घर चल्नुदेखि लगेको सबै यस्तो यस्तो मान्छेलाई चाहिँ छानेर इन्डिकेट गरेर सरकारले डिपार्टमेन्टले त्यति त्यति मान्छेको चाहिँ अब दस बाह्र पटा रोप्ने एरिया चाहिँ यसरी बारी दियो भने पनि 5-10 फुटको हाइटमा फेन्सिङ गरिदिनु भयो भने पनि अब हाम्रो खेतीपाती बाँच्छ, किनभने इम्प्लोइले त उनीहरूको महिना मरेपछि उनीहरूले अब पैसा पाउँछ, तर अब हाम्रो त जब खेती उठ्योपछि मात्रै हाम्रो पैसा हुन्छ, त्यो पनि अगाडि नै अब वस्तु भावले जस्तै वाइल्ड लाइफले त्यो जन्तुहरूले हाम्रो त्यो पनि तेस नेस गरिदियो भने त हाम्रोमा त पैसा आउने बाटो हुँदैन।
1: जङ्गली जनावर भन्नुभयो नि, यो चाहिँ अब हामीले पनि कुराहरू उठाइरहेकै छौँ,
0: हजुर
1: उहाँहरूले पनि अब कार्यक्रम सुन्नुहुन्छ
0: हजुर,
1: र अब सोच्नुहुन्छ होला सरकारले पनि वन विभागले पनि होइन कृषि विभाग सबै मिलेर गाउँलेहरू सबै मिलेर यसको केही समाधान त निकाल्नु पर्यो होइन, त्यस्तो छ। तपाईँहरूले अब गाई बस्तुहरू पालिन्छ बस्तीमा बसेपछि, कुखुराहरू पालिन्छ, सुगुर पालिन्छ, माछा पालिन्छ होइन, के चाहिँ छ तपाईँले? अब कसैले अब गोरु पाल्छन् होइन गोरु जोत्नको लागि, तपाईँले अब गाई कति माउ पाल्नु भएको छ?
0: मैले गाई 2 माउ पालेको छु।
1: कुन जातको गाई?
0: यताकै लोकल पाडे गाई छ, 4 लिटरसम्म एउटाले 2 टाइम गरेर, मतलब एक टाइममा चाहिँ तपाईँको 2 लिटरसम्म दिन्छ, त्यस्तै अब 2 माउको गरी 8 लिटरसम्म त्यति लानु सकिन्छ।
1: त्यसको रेट चाहिँ
0: 40 बस्छ, 40-45 कोही बेला 41-42।
1: होइन घरमा खानु चाहिँ राम्रो,
0: हजुर हजुर घरमा अब दुधहरू खानु पनि भयो, त्यहाँदेखि अब यसो जीविका चल्नु पनि भयो घरमा होइन, घर किनभने अहिले त्यो हाम्रो इकोनोमिक चाहिँ अब हाम्रो चाहिँ यस्तो खालको डाउन भएर गयो, जब चाहिँ अब यो वाइल्ड लाइफको जन्तुले चाहिँ जन्तुले दग्दी दिन थालेपछि अब कत्रो कत्रो खेती गर्ने बारी एरियाहरू त्यो जस्तो ठुल्ठुलो टारहरू चाहिँ अहिले बाँझै छ, अरू ठाउँको मान्छेहरू आएर यसो हेऱ्यो भने तपाईँको के भन्छ भन्दा यो गाउँको मान्छे त अल्छे रहेछ भन्छ होला, तर त्यो चाहिँ अल्छे होइन, त्यहाँको मान्छेहरू चाहिँ जहाँ गरीले यति साह्रो खेतीपाती गर्ने मान्छेहरू हो, तर उहाँहरू चाहिँ के भएको छ भन्दाखेरि त्यो जङ्गली जन्तुले मेन चाहिँ बनेलले ज्यादा दग्दिएको कारणले गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ अब सब सबै कुबुकपट्टि पलायन भइसक्यो, हाम्रोमा खेतीपाती राम्रोसँगले साग सब्जी उगाउने मान्छेहरू सबै त्यहाँ गएपछि चाहिँ फेरि त्यो पनि एकदिन काम सकिन्छ, त्यो काम पनि जब सकियो पछि चाहिँ
1: के गर्ने,
0: त्यहाँदेखि चाहिँ के गर्ने?
1: अब त्यसमा पनि अलिकति उपायहरू चाहिँ छ, अब जस्तै अब यो वन्य प्राणीहरू छन् जङ्गली जनावर, तपाईँले अब घाँस लाउनु पर्यो हो,
0: हजुर
1: घाँस लगाएर चाहिँ गाई थुप्रो पाल्नु भयो अरे,
0: हजुर
1: भनेर घाँसलाई त अब त्यसले केही गर्ने होइन,
0: घाँस पनि पटाउँछ नि तपाईँको बनेलले चाहिँ तपाईँको केलाम छोड्दैन, जब बनेलले चाहिँ एक ठाउँमा एक जग्गामा जस्तै एउटा सानो किरा भेट्यो भने जस्तै गनेउला घुम्ले किरा जब भेट्छ त्यहाँदेखि त्यसले त्यो भेट्छ भने चाहिँ पहिलाएर चाहिँ त्यसले जे सुक रुख पनि पटाउँछ, त्यसले घाँस पनि पटाउँछ, त्यसले केही पनि राख्दैन, त्यस्तोहरू चाहिँ अब यदि वाइल्ड लाइफको मान्छेहरू आएर चाहिँ लाइभ हेऱ्यो भने पनि त्यो चाहिँ सक्छ, त्यसले चाहिँ त्यसको अगाडि आएको चाहिँ केही राख्दैन, किनभने त्यसलाई पनि जिउनु पर्यो,
1: त्यसलाई
0: पनि खानु पर्यो, त्यसलाई पनि बाँच्नु पर्यो, अनि त्यस कारणले गर्दाखेरि हाम्रोमा चाहिँ राम्रोसँगले फेन्सिङ गरिदियो भने, तर त्यो पनि राम्रोसँगले सिमेन्टेड गरेर मजाले पक्का बनाइदिनु पर्यो, बनेलले पनि केही गर्न नसक्छ, त्यसो गर्यो भने चाहिँ बाँच्नु सक्छ।
1: र अब आलुको बिजन चाहिँ नि कताबाट कि तपाईँले आफै जोगाड गर्नु?
0: आफ्नै राख्छौँ हामी, आफ्नै हुन्छ,
1: ए हजुर,
0: नभए माथिल्लो घर तल्लो घरको साटा साट गरेर पनि हामी रोप्छौँ, त्यसरी पनि एकअर्कामा। म चाहिँ के रोप्छु भन्दाखेरि आलु रोप्छु, कोपी रोप्छु, मुला त्यही खेती गर्छु, आलु कोपी मुलाको खेती चाहिँ गर्छु, अनि मटर, मटर चाहिँ अब मेनली हाम्रोतिर फल्छ, त्यसलाई चाहिँ फेरि मिर्गले ज्यादा दग्दी दिन्छ, मिर्ग र खरायो,
1: लसुनहरू रोप्नुहुन्न?
0: लसुनहरू हामी रोप्दैनौँ, मुठ खेती, किनभने हाम्रोमा अब नोकरी छैन, त्यस कारणले गर्दाखेरि चाहिँ धेरै पैसा र धेरै
1: आमदामी
0: आमदामी हुने मात्रै हामी चाहिँ गर्छौँ, जो जसको घरमा इम्प्लोयर छ उनीहरूले त जे पनि सबै कम्ती कम्ती रोपेर त्यो उनीहरूले आफ्नै घर चलाउने गर्छ, तर अब हामी चाहिँ त्यसरी गऱ्यौँ फेरि हाम्रो अब के छ भनेखेरि मान्छेको चाहिँ अब एरिया पनि छ, एरियाले पनि गर्छ, सबै कुरा रोप्नु त सकिन्छ, तर अब हाम्रोमा त्यो एरिया कम्ती भएकोले गर्दाखेरि खेती नै हामी अब धेरै पैसा आउने कुरालाई नै हामी ध्यान
1: दिनुपर्यो,
0: हजुर।
1: तपाईँले मल चाहिँ गाईको मल मात्रै लाउनु

0: कि यो गनुलाको मलहरू पनि बनाउनुहुन्छ कि
1: भर्मी कम्पोजहरू चाहिँ हामीले अहिलेसम्म चाहिँ त्यसलाई युज गरेको छैन तर अब हामीले त्यो चाहिँ अब सोचाइ चाहिँ आउँदैछ त्यो कुरामा चाहिँ अब हामी जोड चाहिँ दिँदैछौँ
0: गाई चाहिँ नि तपाईँले अब भर्खर ब्याएको छ बाछा बाछी जेसुकै पाओस् कति थुन चाहिँ दुध छोड्नुहुन्छ
1: त्यसले चाहिँ तपाईँलाई बाछा होस् बाछी होस् तपाईँको ब्याएको दुई महिना
0: हजुर
1: दुई थुन छोडिदियो अनि दुई थुन चाहिँ उसले खान्छ दुई महिनादेखि चाहिँ उता चाहिँ उसले घाँस पनि खानु थाल्छ त्यहाँदेखि एक थुन फेरि उसलाई छोडिदियो त्यसरी गरिदियो भने तपाईँको दुई महिनादेखि तीन महिनादेखि उता त्यसले आफै दुध पनि खाँदैन त्यसले किनभने पुग्छ नि त उसको उसलाई त्यो खानु जरुरत पर्दैन कराउँदैन पनि उसले केही पनि बदमास पनि गर्दैन जब चाहिँ गाईलाई चाहिँ सुरुदेखि नै सही ढङ्गसँगले दुध दिनु सकेन भने चाहिँ तपाईँको कराई बस्छ किनभने उसलाई उसको आँत पुरै भएको हुँदैन नि त
0: अब यस्तो हुन्छ नि अब भर्खर गाई ब्याएको छ होइन
1: हजुर हजुर
0: तपाईँले बिहान गाई दुनुहुन्छ त्यति बेला त्यो बाछा बाछीले दुध खान पायो अनि एकैचोटि बेलुका दुँदाखेरि त्यो बाछा बाछी दिनभरि त दिउँसो त भोकै हुन्छ होला दिउँसो त गाई दुने कुरा आएन र के गर्नुहुन्छ त्यो चाहिँ कस्तो प्रकारले
1: बिहान चाहिँ तपाईँको दुई थुन दियो भने त्यसले केही पनि हुँदैन त्यसलाई दुई थुन चाहिँ तर पुरा दिनु पर्यो
0: दिनभरिलाई हुन्छ
1: हुन्छ हुन्छ
0: दिउँसोतिर दिनु पर्यो
1: परेन परेन तर दुई थुन चाहिँ छुनै भएन दुई थुन धोयो
0: एकदम पुरा
1: हजुर अब बिहान तपाईँको राइट साइडको धोयो भने लेफ्ट पट्टिको दुइटै छोडिदिनु पर्यो अनि बेलुका लेफ्ट पट्टिको धोयो भने राइट पट्टिको डोललाई छोडिदिनु पर्यो त्यसो गर्दाखेरि चाहिँ फेरि तपाईँको त्यो बाछाले तानेको र मान्छेले तानेको जुन थुनको कोसा हुन्छ त्यो पनि ब्यालेन्समा आउँछ अनि त्यसलाई चाहिँ तपाईँले त्यो फेरि एकपट्टिको मात्रै बाछालाई मात्रै दिइबस्यो भने भोलि त्यो सुकेर जान्छ त्यस कारणले गर्दाखेरि त्यसरी बिहान बेलुका गरेर चाहिँ मिलाउनु ब्यालेन्स चाहिँ मिलाउनु
0: अनि गाईलाई दानाहरू चाहिँ
1: गाईकोलाई दाना चाहिँ हामी यसरी दिन्छौँ काँचो घाँस काट्यो त्यहाँदेखि तपाईँको त्यो पिठो पाउँछ जस्तै मकै नै पिसेको हुन्छ नि मसिनो त्यो त्यहाँदेखि त्यसमा क्याटल फिट त्यहाँदेखि पिना लगाएर चाहिँ त्यसमादेखि नुन लगाएर भिजाइराख्यो त्यहाँदेखि काँचो घाँस काट्यो त्यहाँदेखि त्यसलाई नै मोल्यो त्यतिकै दियो
0: नुन
1: लगाएर पकाउनु पर्दैन कोही बेला हामी त्यो पिठो सकेको बेला चेक्लालाई पकाएर दिने पनि गर्छौँ अनि त्यहाँदेखि त्यसमा चाहिँ बिस मिनट गोल्डहरू अब पाउँछ नि त्यो जति अब दुधहरू राम्रो आउने गाईलाई स्वास्थ्य राख्नुको लागि किनभने गाईको जिउ पनि स्वास्थ्य बस्नु पर्यो नि त दुध दिनुको लागि
0: अनि गाईको दुधमा क्याल्सियम हुन्छ
1: हजुर
0: अनि जतिखेर आज गाई दुनु भयो दुध आयो त्यसमा क्याल्सियम गयो उसको गाईको त क्याल्सियम खर्च भइरहेको छ
1: हजुर
0: अनि अब फेरि क्याल्सियम त उसले पाउनु पर्यो
1: पाउनु पर्यो नि त
0: त्यो त्यसको लागि चाहिँ के गर्नु
1: त्यही त मैले के भने तपाईँले बिस मिनट गोल्ड भन्ने पाउँछ नि त एउटा
0: त्यसमा चाहिँ क्याल्सियम हुन्छ
1: त्यसमा चाहिँ भरपूर क्याल्सियम
0: तर किन्नु पर्यो नि त्यो
1: किन्नु पर्यो तपाईँको त्यो चाहिँ पर केजीको 260 जस्तो पर्छ तर त्यसलाई चाहिँ अब लिमिटमा दिनु पर्यो मतलब 50 ग्राम्स 100 ग्राम्सहरू अब गाईको बडी हेरेर कत्रो छ त्यसको जिउ अब त्यो कति मनको छ त्यो अनुसारले तर अब हाम्रो पाहाडी गाईहरू अब मसिनै हुन्छ
0: खेती गर्दाखेरि नि विभागले धेरै कुरामा चाहिँ हामीलाई सहयोग पुर्याउनुहुन्छ होइन हर्टिकल्चर डिपार्टमेन्ट एग्रिकल्चर डिपार्टमेन्ट फिसरिसहरू भयो है अब माछा पालनमा त्यहाँदेखि यता स्पाइसेस बोर्ड भनेर भनिन्छ अब अलैँचीको खेती गर्नेको लागि सबै सरकारले मिलाएर राखिदिनु भएको छ होइन डिपार्टमेन्ट विभागको अब अफिसहरू चाहिँ नि तपाईँको गाउँमा नि
1: हजुर
0: कुन कुन ठाउँमा चाहिँ कुन कुन अफिसहरू छ भिएलडब्ल्यूहरू नि अब तपाईँ गाउँमा त आउनुहुन्छ होला
1: भिएलडब्ल्यू गाउँमै छ तिन तिन मुनि नै छ
0: अफिस कुन कुन छ
1: तपाईँको भिएलडब्ल्यू अफिस चाहिँ एउटा हाम्रो गाउँको कुरा गर्नुभएको होइन हाम्रो गाउँमा भिएलडब्ल्यू अफिस मात्रै छ अफिस चाहिँ हो त्यहाँदेखि तपाईँ
0: हर्टिकल्चर डिपार्टमेन्टहरू
1: हर्टिकल्चरको पनि छ तिनै छ हर्टिकल्चर चाहिँ हामी बिडिओमै जान्छौँ बिएससीमै छ हर्टिकल्चरको एग्रिकल्चर भिएलडब्ल्यू चाहिँ तपाईँको यता ती गाउँमै छ तिकपुरमै छ भिएलडब्ल्यू अफिस
0: र उहाँहरू आउनुहुन्छ
1: हजुर एकदम उहाँहरू आउनुहुन्छ इन्सपेक्सनहरू गर्नुहुन्छ अहिले अब त्यो वान जब वान फ्यामिलीको उहाँ दाजुहरू हुन्छ कतिजना भाइहरू हुनुहुन्छ प्रायः जस्तो उहाँहरू पनि विचारहरूले राम्रै काम गर्नुहुन्छ होइन गाउँलाई धेरै डेभलप गर्नु पनि चाहनुहुन्छ त्यस्तो खालको मान्छे डिपार्टमेन्टमा अब त्यस्तो खालको मान्छेले एपोइन्टमेन्ट भएको छ र चाहिँ अब गाउँमा नै धेरै राम्रै छ
0: ध्यान दिएर काम गर्नुहुन्छ
1: एकदमै उहाँले धेरै काम ध्यान दिएर गर्नुहुन्छ
0: अब नि खेती गर्नुपर्दा चाहिँ नि कस्तो प्रकारले खेती गर्नु भन्नुहुन्छ अब खर्च पनि कम्ती होस् उब्जनी बेसी होस् कसैको जमिन कम्ती हुन्छ अनि आमदामी बेसी चाहिएको हुन्छ
1: हजुर
0: कम्ती खर्चमा अथवा कम्ती जमिनमा बेसी उब्जनी
1: हजुर हजुर
0: र सजिलो पनि हुने
1: हजुर
0: त्यस्तो खालको नि खेतीहरू नि अब
1: त्यो चाहिँ अब तपाईँको यस्तो हुन्छ यदि त्यही आलुलाई चाहिँ यदि औलमा लगेर रोप्यो भने धेरै फल्छ तपाईँको हो लेकमा त त्यस्तो खालको हाम्रो पट्टि किन अलिकति चिसो जग्गा हो र त्यस्तो खालको त हुँदैन सर हाम्रोमा चाहिँ किन भन्दाखेरि तपाईँको
0: चिसोमा हुने खालकै लाउनु पर्यो
1: चिसोमा हुने खालको भन्ने कुरै त्यस्तो खालको त्यो आलुै मात्रै हो
0: अब तपाईँको नि
1: हजुर
0: बे मौसमी सब्जी हुनुपर्ने जस्तै अब फुलकोपी बन्दकोपी धनियाँ
1: हजुर
0: अब विन्टर सिजनमा हिउँदमा अब गरिन्छ, सबैतिर गरिन्छ, त्यति बेला चिसो हुन्छ,
1: हजुर हजुर,
0: त्यो चाहिँ तपाईँहरूले बर्खाको समयमा, तर

0: सिजन सब्जी
1: अफ सिजन सब्जी चाहिँ हामीले चाहिँ निकाल्न सक्छ तर हौ त्यही हो प्रब्लम चाहिँ तपाईँको बेसी पानी पर्छ
0: बेसी पानी पर्छ
1: बेसी पानी परेपछि तपाईँको किरा फारा बेसी नै लाग्छ
0: लाग्छ हो
1: हो त्यति उता गएको तपाईँको झार पनि ज्यादा पलाउँछ
0: हो झार पलाउँछ
1: गोडमेल गर्नु ज्यादा टाइम लाग्छ त्यस कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ मान्छेले चाहिँ अनि त्यसलाई पनि तपाईँको बनेले चाहिँ छोड्दैन जब मल भेट्छ मलमा गनेउला अवश्य हुन्छ अनि तपाईँको खुम्ले किरा अवश्य हुन्छ त्यसलाई पनि पढाउन थालिदिइहाल्छ अनि अहिले चाहिँ मान्छे चाहिँ सबैभन्दा बेसी हरेस भएको कारण चाहिँ हाम्रोतिर जस्तो पनि निकाल्नु सक्छ जस्तो पनि जे पनि हुन्छ गर्यो भने जस्तै अब औलको सुन्तला फलाउँछु भन्नु मिलेन तर हाम्रोतिर आलु गाजर कोपी मटर तपाईँले भन्नु धनियाँ रायो साग मुला मुलाको पनि बहुत भेराइटिज छ नि त जस्तै अब डल्ले मुला भयो तपाईँ सुन्नुभएको छ यो कुरा डल्ले मुला हुन्छ त्यही डल्लेमा कालो पनि हुन्छ मुला हो यस्तोहरू पनि हुन्छ नि त त्यस कारणले गर्दाखेरि चाहिँ त्यो सबै कुरा चाहिँ गर्न सकिन्छ तर त्यही हो अब प्रब्लम चाहिँ त्यही छ एउटा बनेल भयो वाइल्ड लाइफले गर्दाखेरि हामीलाई
0: बनेल चाहिँ राति आउँछ कि
1: राति आउँछ कति बेला आउँछ कुन बेला आउँछ
0: थाहा
1: हुँदैन
0: जङ्गल नजिकै छ होला
1: जङ्गल त तपाईँको नजिकै छ त के अब जति नै
0: टाढो टाढो भयो भने
1: आउँछै आउँछ किनभने त्यसलाई पनि त खानु त
0: खानु त पर्यो नि त हो
1: त्यसलाई पनि त भोक लाग्छ
0: हजुर
1: त्यो बनेल बेसी बढेर गयो बाँदर पनि बेसी बढेर गयो
0: हजुर
1: त्यस कारणले गर्दाखेरि चाहिँ अब तिनीहरूले जंगलमा खानु पुग्दैन
0: पुग्दैन
1: त्यहाँदेखि चाहिँ खेतीवालाले गरेको खेतीलाई चाहिँ उनीहरूले चाहिँ अडे गर्न थाल्यो तर यसलाई पनि बचाउन सकिन्छ बनेललाई पनि बचाउन सकिन्छ तर त्यही हो फेन्सिङ चाहिँ अब यो चाहिँ अब कसले अब सरकारले नै त गर्नु
0: पर्ने
1: यो कुरा त अब सरकारै त सबै कुरा
0: हो सबै
1: अनि अब कहाँ जानु
0: धेरै पैसा लाग्छ होइन तपाईँहरूले पनि यसरी अब कुरा राख्नुभयो भने उहाँहरूले पनि अब सोच्नुहुन्छ नि त गर्नुहुन्छ है
1: अनइम्प्लोइड जो चाहिँ खेतीबाट मात्रै डिपेन्ड छ त्यस्तोलाई चाहिँ
0: गरिदिनु पर्यो
1: गरिदिनु पब्लिक धनी भनेकै स्टेट धनी हो स्टेट धनी भनेकै
0: सरकार धनी
1: यस्तो हो नि त देश धनी हो त्यसै कारणले गर्दाखेरि चाहिँ हाम्रो मान्छेहरूलाई चाहिँ त्यसरी चाहिँ मिलाउन सक्यो भने त्यसरी सन्तुलित मिलाउन सक्यो भने चाहिँ हाम्रो सिक्किममा चाहिँ त्यस्तो खालको दुःख भन्ने चाहिँ केही
0: हुँदैन
1: आपत्ति नै आइपर्दैन यो चाहिँ
0: अब नि आलु बेसी रोप्नुहुन्छ नि तपाईँले है
1: हजुर हजुर
0: आलु रोप्दा चाहिँ तपाईँले के गर्नुहुन्छ ड्याङ कस्तो बनाउनुहुन्छ त्यहाँदेखि त्यो आलुमा कमिला लाग्छ कमिला नलागोस् भनेर के गर्नुहुन्छ
1: हाम्रोतिर चाहिँ तपाईँको जब त्यो कुन टाइममा भने डिसम्बर जनवरीमा रोपेको आलुमा चाहिँ कमिला लाग्दैन
0: हजुर
1: केही पनि लाग्दैन त्यसलाई चाहिँ लाग्ने भनेको त्यही बनेल मात्रै हो अनि रोप्ने सिस्टम चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ हामी चाहिँ गाईको मल चाहिँ पुरा अब बर्खाभरि होइन घाँस हरियो घाँस काटेको लाउँछौँ त्यो गाईले खान्छ नखाएको फेरि त्यतै बिछाइदियो त्यहाँदेखि सोत्तर त्यहाँदेखि जुन चाहिँ पत्कर हुनुपर्छ त्यसलाई चाहिँ बर्खामा पनि त्यो काँचो घाँससँग मिक्स गरेर चाहिँ लगाइदिन्छौँ त्यहाँदेखि चाहिँ एक ठाउँ थाक गर्यो प्लास्टिकले कभर गरिदियो छोपिदियो त्यसलाई रेनी सिजन अप हुन्छ त्यहाँदेखि त्यो प्लास्टिकले
0: सट्टै
1: खोलिदियो त्यो मल धेरै सुकेर जान्छ त्यहाँदेखि त्यो मललाई चाहिँ पुरा मसिनो काट्यो जस काटेर त्यसलाई चाहिँ एक ठाउँ मजाले स्टक गरेर फेरि छोपिराख्यो त्यहाँदेखि यता चाहिँ आलुको बारी बनायो त्यहाँदेखि चाहिँ ड्याङ खनेपछि चाहिँ त्यसमा सट्टै पहिला आलुको बिउ लगाएपछि माथिबाट चाहिँ छ्याप्पै मलले पुरिदियो त्यो आलुलाई चाहिँ
0: त्यहाँदेखि माटो हाल्नु
1: त्यहाँदेखि चाहिँ अर्को फेरि डेङ काट्दाखेरि त्यसकै माटोले त्यसलाई स्टेप स्टेप स्टेप भएर चाहिँ त्यो पुरी नै हाल्छ
0: आलु चाहिँ तपाईँले नि कस्तो पाराले काट्नुहुन्छ कि सिङ्गै रोप्नुहुन्छ कि काटेर रोप्छ नि चाना चाना
1: हजुर त्यो पनि
0: टुसा जोगाएर
1: हजुर त्यो पनि हुन्छ हामी चाहिँ यसो गर्छौँ आलुलाई जब ठुल्ठुलो आलु हुन्छ त्यो ठुलोलाई चाहिँ हामी दुई पिस गर्छौँ दुइटै रोप्छौँ तर होइन त्यसको जिउमा आँखा आँखा हुन्छ नि यस्तो दुलो दुलो जस्तो देखिन्छ नि त्यसलाई चाहिँ डिभाइड गरेर जस्तै अब दसवटा छ भने पाँच पाँचवटा गरेर बिचमा काटेर चाहिँ रोप्यो भने त्यो सबैबाट उम्रेर अनि तपाईँको सिङ्गै रोप्नुको लागि चाहिँ मसिनो बिउ त्यसलाई चाहिँ धेरै छिटो पच्नुको कारणले गर्दाखेरि मसिनो र त्यसलाई चाहिँ मजाले ओइल्याएर नरम हुनुपर्छ जब त्यो नरम आलुलाई चाहिँ रोप्यो भने सबै उम्रिन्छ त्यो छिटो पनि पच्छ तर कडा जुन चाहिँ हुन्छ आलु
0: ओइलेको हुँदैन
1: नओइलेको आलु चाहिँ कडा आलु चाहिँ त्यो चाहिँ उम्रिँदैन तपाईँको मजाले अब फिजाएर राख्नु पर्यो नि त
0: थाकमा
1: चाहिँ आलु कडाइ बस्छ पानी सुकेर चाहिँ यस्तो चौरी जान्छ
0: त्यो चाहिँ रोप्नु पर्यो
1: हजुर त्यो चाहिँ रोप्नु पर्यो
0: आलु तपाईँले काट्नुभयो आज काट्नुभयो कति दिन चाहिँ त्यसलाई ओइलाउनु दिनुहुन्छ र रोप्नुहुन्छ
1: त्यो चाहिँ अलरेडी त्यो चाहिँ अगाडि ओइलिसकेको र ठुलो आलुलाई चाहिँ काटेर चाहिँ आज काटेर चाहिँ आजै रोप्नु नत्र भने चाहिँ सिङ्गै रोप्नु पर्यो सिङ्गै चाहिँ जहिले रोप्दा पनि भयो तर काटेको आलु चाहिँ आजको आजै रोप्नु आलु तपाईँले अहिले पनि काटेर कालो हुन्छ नि दागी परेको हुन्छ नि कालो हुन्छ किनभने त्यसमा आइरन ज्यादा भएको कारणले गर्दा हौ त्यो चाहिँ पलाउँदैन त्यहाँदेखि त्यतिकै त्यो चाहिँ कुहिएर जान्छ। आज काटे आज रोप्नु पर्यो,
0: कतिजना आज काटेर ओइलिन्छ भनेर भोलि पो रोप्छ, भोलि पर्सि,
1: त्यसरी हुँदैन, त्यसरी रोप्नु हुँदैन। अलरेडी अगाडि ओइली सकेको हुनु पर्यो आलु चाहिँ, र ठुलो छ भने चाहिँ यसरी काटेर रोप्न सकिन्छ।
0: मटर अब तपाईँले नि खेती लाउँदा चाहिँ सब्जीहरू एक पछि अर्को भनेर रोटेसन अफ क्रप्सहरू के भन्छन्?
1: हजुर हजुर।

0: हर्दीहरू
1: हल्दीहरू चाहिँ हाम्रोपट्टि रोप्दैन, तर अब के हुन्छ भन्दाखेरि हल्दीको चाहिँ पनि अलिकति हट क्लाइमेटै चाहिन्छ, हाम्रोपट्टि चिसो छ कि, रोप्नु चाहिँ रोप्छ तर एक दुई ज्याङ रोप्छ, जसमा त्यो चाहिँ घरमै छ,
0: घरमा खानको लागि हल्दी अदुवा है,
1: अदुवा चाहिँ रोप्दैन नि, किनभने अदुवा चाहिँ
0: हुँदैन नि हो। अम्लिसो छ होला,
1: अम्लिसो पनि हाम्रोपट्टि हिउँ टुसाराले मारिदिन्छ, कम्ती मात्रामा हुन्छ
0: हजुर,
1: अम्लिसो चाहिँ रोप्नु चाहिँ रोपेको छौँ तर अब कम्ती छ,
0: कम्ती छ हजुर,
1: किनभने मारिहाल्छ पछि हो हिउँ टुसाराले गर्दाखेरि चाहिँ।
0: गाई पाल्नुहुन्छ त्यहाँदेखि यही आलु मटर र मुला, तर गाजरहरू चाहिँ अब यही सिक्किमभरि नै बिक्री भइहाल्छ होला नि त त्यो त, किनभने तपाईँले गाजर फलाउनु भयो, अब सिक्किमदेखि बाहिर जाँदाखेरि त अब जैविक गाजर भयो, अर्ग्यानिक गाजरको दाम अलिक राम्रो पाउनु पर्ने नि त, अब चिन्दैन त अर्ग्यानिक भनेर, अब त्यहाँ अर्ग्यानिक भनेर लेखेको त हुँदैन, त्यो चाहिँ कस्तो के सोच्नु भएको छ अब यो तपाईँले हल्दी फलाउनु भयो होइन, कतिजना हल्दी फलाएर काटेर त्यसलाई धोएर पिसेर सिक्किम अब अर्ग्यानिक हल्दी भनेर लेखेर होइन त्यो अब सर्टिफाई गर्नुपर्छ, सर्टिफिकेसन के छ त्यसको तरिका अब, र बाहिर जाँदा त्यसको भाव पाउँछ नि त, अब गाजरहरूको मुलाहरूको चाहिँ के कस्तो पाराले गर्नु,
1: तपाईँको गाजर र मुला त प्याक गर्ने कुरा आउँदैन
0: आएन, अनि जैविक हो कि कसरी चिन्नु,
1: जैविक हो कि होइन भन्ने कुरा चिन्दैन पनि होइन, यसै कारणले गर्दाखेरि चाहिँ यदि अब सिक्किममा चाहिँ जैविक कुरालाई चाहिँ यदि ध्यान दिने र मान्छेलाई हाम्रो पब्लिकलाई सिक्किमको अब कृषिलाई चाहिँ यदि राम्रो दाममा जस्तै अब यता रुपिसमा इन्भेस्ट गरेर चाहिँ डलरमा कमाउनु दिने हो भने चाहिँ अब यो चाहिँ अब सरकारमाथि नै छ, उहाँले नै गर्नु पर्यो कि यसलाई चाहिँ अब कसरी चाहिँ
0: बाहिर
1: पठाउने हाम्रो जैविक अब खेतीपाती जस्तै अब साग सब्जी जे भयो, किनभने यो त हाम्रो बसको बात होइन
0: होइन,
1: किनभने अब एउटा अब ल्याब टेस्टहरू गर्ने हुनु पर्यो होइन, किनभने हाम्रो सिक्किमको पनि बदनाम हुनु भएन नि त बाहिर गएर भरे त्यो चाहिँ छैन भने
0: टेस्ट गर्दाखेरि अर्ग्यानिक पाउनु पर्यो
1: होइन, अब सिक्किमको प्रडक्ट चाहिँ अर्ग्यानिक पाउनु पर्यो बाहिर गर्नेहरू सबै प्रबन्ध हुनु पर्यो, अन्त प्याकिङ कसरी गर्ने कुन हिसाबमा गर्ने अब कसरी चाहिँ कुन्नु सक्दैन, किनभने नभए त गाजर मुला तपाईँको कुरा आयो बिग्रिहाल्छ कुहिहाल्छ, कोपी त झन् कुरै आएन,
0: त्यस
1: कारण आलु चाहिँ सक्छ,
0: आलु चाहिँ हुन्छ,
1: आलु चाहिँ जति नै गरेर प्याकिङ गरेर कुहियो भने एउटा दुईटा कुन्छ होला, कुन्दैन त्यसलाई पनि
0: त्यो
1: आलु चाहिँ सकिन्छ, अरू पनि सकिन्छ होला तर त्यो चाहिँ अब
0: बाहिर चाहिँ किनभने नि विदेशतिर चाहिँ अब जैविक सरसामानको चाहिँ एकदमै डिमान्ड छ, अब उहाँहरूले चाहनुहुन्छ होइन, उहाँहरूलाई जैविक खानेकुरा चाहिएको छ, तर जैविक खेती गर्ने त अब सिक्किम भयो अरू कति ठाउँ कता कता अब कम्ती कम्ती छ, उहाँहरूले मगाउनुहुन्छ, अब हामीले पठाउने ठाउँ पो अब कता पठाउनु कसलाई के गर्नु याद छैन, कतिजनालाई थाहा छ पठाउनुहुन्छ, बाहिरै पठाउनुहुन्छ, उहाँहरूले उहाँबाट यति चाहियो भनेर पठाउनुहुन्छ, यति टन चाहियो यति क्विन्टल चाहियो भनेर पठाउनुहुन्छ, यहाँबाट पठाउनु सकेन भने त भएन, फेरि सिक्किम जैविक राज्य भनेर चिनेको छ, त्यस्तो हो नि त,
1: स्वतन्त्र रूपमै गरिखानु चाहन्छ सबै मान्छेले, सबै मान्छेले जहिले अफिसमा आएर बिहान 8 बजेदेखि 10 बजेदेखि बेलुकाको 4 बजेसम्म चार बस्ने भनेर घडी हेरिबस्नु मान्छेले चाहँदैन नि, आफ्नै स्वतन्त्र रूपमा जे पनि जसले पनि गरिखानु चाहन्छ,
0: तर
1: खेती भनेको त्यस्तो नि, एकखेप रोपिराखे त्यसलाई टाइम टु टाइममा पानी गोडमेल त टाइम टु टाइम हो नि त, गर्नु पर्यो नि त, तर अफिस भन्ने कुरा तपाईँको कुरा आएन,
0: आफ्नो खुसीमा हुँदैन,
1: आफ्नो खुसीमा,
0: तर तपाईँहरू त अब कृषकहरू तपाईँहरू त स्वतन्त्र हुनुहुन्छ,
1: हामीले जस्ट अब रोपिराखेर गोड्ने टाइममा कहीँ घुमेर निक्लिहाल्ने पनि
0: भयो, थुप्रो आमदामी गर्नुभयो, थुप्रो उत्पादन गर्नुभयो होइन, तपाईँको सामान चाहिँ बाहिर गयो होइन, त्यसो भयो भने तपाईँको आमदामी बढ्छ,
1: बढ्यो नि त,
0: त्यस्तो हुन्छ,
1: त्यतिकै भने डलरको हिसाबमा पैसा कमाउनु पायो भने त हामी
0: धनी भइहाल्यो
1: हजुर,
0: माटो चाहिँ कस्तो खालको छ,
1: माटो
0: बलौटे माटो छ कि चिम्टे माटो रात माटे छ कि
1: चिम्टे माटो छ, हाम्रोपट्टि चाहिँ
0: चिम्टे
1: माटो छ हजुर, पानी जामी बस्ने चिम्टे माटो छ कि, त्यस कारणले गर्दाखेरि चाहिँ हाम्रोपट्टि चाहिँ कस्तो परिकारको यस्तो आलुहरूको खेती चाहिँ हुन्छ, तर त्यसलाई पनि अलिकति छिटो छिटो खन्ने गर्नुपर्छ, नत्र पनि कुन्छ फेरि ज्यादा पानी तिनै सोचिबस्छ कि,
0: त्यस
1: कारणले गर्दा जे पनि अलिकति छिटै त्यसलाई चाहिँ छिटो छिटै निकालेर चाहिँ छिटै बेच्ने गर्नुपर्छ, नत्र हो भने चाहिँ फेरि पानी जमिबस्छ कुन्छ त्यो चिज बिग्रिहाल्छ, त्यो घरमा लिएर गोडाउनमा लगाएपछि चाहिँ त्यो आलु फेरि अब जस्तै भनौँ भने कोल्ड स्टोर होइन, हाम्रोपट्टि त अब चिसोइ छ, त्यो कोल्ड स्टोर बनाउने कुरा आएन, अलरेडी चिसो छ, क्लाइमेटै चिसो भएको कारणले गर्दा गोडाउनमा ल्यायो लगाइराख्यो फिजायो त्यसलाई अब काटेको चोट परेको यता निकालिदियो त्यहाँदेखि त्यसमा चाहिँ सक्कली मात्रै त्यहाँ टकटक राख्यो, त्यो चाहिँ तपाईँको जहिले बेच्दा नि
0: जहिले
1: बेच्दा भन्दा पनि अब एक महिनासम्म चाहिँ अब
0: राखिन्छ,
1: फेरि पनि त्यो घटेर जान्छ नि त, सुकेर जान्छ,
0: तौलाई गर्छ
1: तौलाई,
0: र अब तपाईँ नि अब जाने बेलामा नि कार्यक्रमको समय पनि हुन आँटेको छ है, र कस्तो के भन्न चाहनु युवा भाइ बहिनीहरूलाई नि, उहिलेका बुढापाकाहरूले

0: खेती गर्नुपर्छ भन्छन् खेती गर्छन् होइन तपाईँहरू पनि युवा नै हुनुहुन्छ युवा कृषक हुनुहुन्छ र अरू अब आउने केटाकेटीहरूलाई नि तपाईँ के भन्न चाहनुहुन्छ अब कस्तो प्रकारले खेती गर्नुपर्ने
1: अब हुन सक्छ भने जसकोमा ज्यादा एरिया छ है अब आउने पिढीहरूले है चाहिँ कस्तो प्रकारले भने पढ्नु चाहिँ पर्यो शिक्षा त चाहियो
0: ज्ञान त चाहियो
1: शिक्षा मान्छेलाई भरपूर ज्ञान स्कूलको ज्ञान किताबी ज्ञानदेखि लगेको सबै पढेको ज्ञान चाहिँ मान्छे हाम्रो युवालाई चाहियो अब धेरै बारी हुने मान्छेले चाहिँ नोकरीमा जुटिनु भन्दा चाहिँ अब नोकरीलाई ज्यादा अब भन्छ नि त उहिलेको बुढापाकाले होइन उत्तम खेती मध्यम व्यापार निज चाकारी भन्छ नि त अब त्यो हिसाबमा चाहिँ हाम्रो मान्छेले अब हुन सक्छ भने खेती र नोकरी चाकारी गर्नु पनि डबलै गर्दा पनि हुन्छ तर पनि ज्यादा एरिया भएको मान्छेहरूले जसको मान्छे ज्यादा ज्यादा बारी फिल्डहरू छ ल्यान्डहरू छ पानीको सुविधा छ त्यस्तोहरूले चाहिँ राम्रोसँगले खेतीपाती गर्यो भने चाहिँ अरूले नोकरी दिन सक्छ जसकोमा चाहिँ तर एरिया चाहिँ हुनु पर्यो
0: होइन
1: अनि हाम्रो आउने भावी पिँढीहरूको अब जति पनि हाम्रो युवाहरू छ है हाम्रो दाजु भाइ बहिनी दिदी बहिनी जति पनि छ आउने युवा पिँढीहरूले चाहिँ खेतीमा ज्यादा ध्यान दिनु चाहिँ पर्यो तर टेक्निकल्ली जानु नयाँ तरिकाले टेक्नोलोजीले अब जस्तै जसकोमा ठुल्ठुलो एरिया ठुल्ठुलो फिल्डहरू ठुल्ठुलो बटार बारीहरू सम्महरू छ त्यस्तो मान्छेले ट्र्याक्टरहरू युज गर्यो
0: पावर टिलर
1: एकदम पावर टिलरहरू हाम्रो बडाले है हामीलाई यहाँ बोलाएर मलाई इन्टरभ्यू दिनुभयो तपाईँलाई पनि धेरै धन्यवाद
0: हजुर र अब यो अन्तर्वार्ता पछि पालो आएको छ लोकगीत सुनेर रमाइलो गर्ने मनोरञ्जन गर्ने त सुन्नुहोस् यो गीत

श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो ग्रामीण कार्यक्रम। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, यो सुन्नुहोस् मौसम सम्बन्धी साधारण जानकारी। स्थानीय मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार आज राजधानी गान्तोक तथा वरपर क्षेत्रहरूको अधिकतम तापमान 23 डिग्री सेल्सियस अनि न्यूनतम तापमान 18.6 डिग्री सेल्सियस रेकर्ड गरियो। आउँदो 24 घण्टाको मौसमी पूर्वानुमान अनुसार आकाशमा बादल छाउनका साथै आंशिक रूपमा वर्षा हुने अनुमान सोही विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी साधारण जानकारी। सो पूरा भयो। श्रोता, यो सुन्नुहोस् अब उसो प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। यस जानकारीको लगत्तैपछि 6:40, 45 अनि 50 मिनटमा सुन्नुहुनेछ प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 प्रस्तुत हुनेछ अंग्रेजी भाषामा एक वार्ता। 7:05 मनोरञ्जन गराउनेछौ हजुरहरूकै पत्रमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीत सुनाएर। 7:25 सुन्नुहुनेछ यसै केन्द्रबाट नेपाली भाषामा राष्ट्रिय समाचार। 7:35 प्रस्तुत हुनेछ कार्यक्रम युवावाणी। 8:05 मनोरञ्जन गराउनेछौ कार्यक्रम गीत गजल अन्तर्गत रूप कुमार अनि सोनाली राठौरको आवाजमा केही मीठा गजलहरू सुनाएर भने 8:30 कार्यक्रम सुर संसार अन्तर्गत लिएर आउनेछौ सिद्धेश्वरी देवीद्वारा दाद्रा गायन। 8:45 अनि 9 सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रबाट समाचार क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा। 9:15 प्रस्तुत हुनेछ सोही केन्द्रबाट कार्यक्रम स्पटलाइट। 9:30 आकाशवाणीको दिल्ली केन्द्रबाट सुन्नुहुनेछ नर्थ इस्ट कलाज। 10:00 यहाँहरूलाई मनोरञ्जन गराउनेछौ हिन्दी फिल्मी संगीतको कार्यक्रम अन्तर्गत विभिन्न कलाकारहरूको स्वरमा केही हिन्दी गीतहरू सुनाएर। र यिनै कार्यक्रमहरूको साथमा आजको तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रम समाप्त हुनेछ रात्रिको ठिक 10:30। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, यो सुन्नुहोस् भोलि बिहान प्रातकालीन अधिवेशन अन्तर्गत कार्यक्रमहरूको रूपरेखा। भोलि बिहान प्रातकालीन अधिवेशन प्रारम्भ हुनेछ 6:30 मंगल ध्वनिको साथमा। 6:35 कार्यक्रम भक्ति प्रभात अन्तर्गत लिएर आउनेछौ कलाकार हीरा रसाइलीको आवाजमा केही भक्तिमय भजनहरू। 6:55 अनि 7:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 मनोरञ्जन गराउनेछौ कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत केही पुराना हिन्दी फिल्मी गीतहरू सुनाएर। यसै गरी 7:25 सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी नेपाली भाषामा समाचार। 7:35 प्रस्तुत हुनेछ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम। 8:00 अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ समाचार क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा। 8:30 आकाशवाणीको उत्तर पूर्वी सेवा शिलङ केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ अंग्रेजी भाषामा समाचार।

8:40 कार्यक्रम गीतिमाला अन्तर्गत लिएर आउनेछौ केही आधुनिक गीत। 9:02 मनोरञ्जन गराउनेछौ चित्रांजलि अन्तर्गत केही पुराना हिन्दी फिल्मी गीतहरू सुनाएर। 10:02 लिएर आउनेछौ कार्यक्रम ताजे तरानी अन्तर्गत पुराना हिन्दी फिल्मी गीतहरू। 10:30 प्रसार गरिनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट एफएम गोल्डका कार्यक्रमहरू। त श्रोता, यो थियो भोलि बिहान प्रातकालीन अधिवेशनमा समावेश कार्यक्रमहरूको रूपरेखा। सो पूरा भयो, हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ र अब केही क्षणमा सुन्नुहुनेछ नेपाली भाषामा प्रादेशिक समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। राष्ट्रिय माछा किसान दिवस 2026 को अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम र देशभरका सबै माछा किसानहरू र माछापालन क्षेत्रका सरोकारवालाहरूलाई शुभकामना दिँदै हार्दिक प्रशंसा व्यक्त गर्नुभएको छ। वहाँले भन्नुभयो, सिक्किम सरकार प्रत्येक माछापालकको कल्याण र सशक्तिकरणका लागि प्रतिबद्ध छ। सिलीगुड़ीमा सम्पन्न पहिलो सफल सिक्किम माछा महोत्सवले हाम्रा किसानहरूलाई सिक्किमको प्रिमियम रेनबो ट्राउट, स्वदेशी माछाका प्रजातिहरू र मूल्य अभिवृद्धि उत्पादनहरू प्रदर्शन गर्न बहुमूल्य मञ्च प्रदान गर्ने प्रतिबद्धताको उदाहरण दियो। श्री तामाङले थप भन्नुभयो, वहाँले भन्नुभयो, प्रधानमन्त्री मत्स्य सम्पदा योजना तथा राज्य को आफ्नै मुख्यमन्त्री मत्स्य उत्पादन योजना अन्तर्गत हामीले उत्पादनको आधुनिकीकरणमा लगानी गर्न जारी राखेका छौं। सिक्किमका बाबु छोरीको जोड़ी ग्राण्ड मास्टर त्रिलोक सुब्बा र अद्वैती सुब्बाले 8 देखि 11 जुलाईसम्म पुणेको छत्रपति शिवाजी स्टेडियममा आयोजित भइरहेको 5 राष्ट्रिय ताइक्वाण्डो पुम्से च्याम्पियनशीप 2026मा स्वर्ण र रजत पदक जितेर राज्यको नाम रोशन गरेका छन्। 8 दान ब्ल्याक बेल्टका ग्राण्ड मास्टर त्रिलोक सुब्बाले भारतभरका शीर्ष प्रतिस्पर्धीहरूलाई हराउँदै 60 वर्ष मुनिका पुरूषहरूको एकल समूह अर्थात व्यक्तिगत पुम्से वर्गमा स्वर्ण पदक जिते। उनकी छोरी तेस्रो दान ब्ल्याक बेल्ट अद्वैती सुब्बाले 30 वर्ष मुनिका महिलाहरूको व्यक्तिगत पुम्से प्रतियोगितामा रजत पदक हात पारिन्। त्रिलोक सुब्बाले भने उनीहरूको उपलब्धिले यस सेप्टेम्बरमा दक्षिण कोरियामा हुने विश्व ताइक्वाण्डो पुम्से च्याम्पियनशीपको लागि छनौटको दिशामा महत्वपूर्ण कदम चालेको छ। सिक्किम फुटबल संघ एसएफएले आज 2026 सीजनका लागि आफ्नो फुटबल क्यालेण्डर अनावरण गर्यो र एसएफए फुटबल हाउस गान्तोकमा आयोजित पत्रकार सम्मेलनमा एसएफए ए डिभिजन लीगको थालनीको घोषणा गर्यो। संचारकर्मीलाई सम्बोधन गर्दै एसएफएका महासचिव फुर्बा शेर्पाले एसएफए ए डिभिजन लीग 16 जुलाईमा शुरू हुने बताए, जसमा 10 टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। उनले जानकारी दिए कि जोंगरी एफसी र नर्दनर्स एफसी यस वर्षको प्रतियोगितामा 2 नयाँ प्रवेशकर्ता हुन्। अन्य टोलीहरू सिक्किम पुलिस एफटी, सिक्किम ब्रदरहुड एफसी, सिक्किम आक्रमण एफसी, गान्तोक हिमालयन एससी, हाउलर स्पोर्टिङ सिङताम, साङ मुस्ताङ फुटबल क्लब, रेड पाण्डा एफसी र सिक्किम बोइज एफसी हुन्। श्री शेर्पाले घोषणा गरे कि सिक्किम प्रीमियर लीगबाट प्रतिबन्धित खेलाड़ीहरू एआईएफएफका नयाँ नियमहरू अनुसार ए डिभिजन लीगमा भाग लिने योग्य हुने छैनन् र संचालन खर्च घटाउन सबै खेलहरू गान्तोकको पालजोर स्टेडियममा खेलाइनेछ। महासचिवले एसएफए महिला लीगको तयारी पनि भइरहेको र थप विवरण चाँडै घोषणा गरिने बताए। एकता र पर्यावरणीय जिम्मेवारीको उल्लेखनीय प्रदर्शन गर्दै सिक्किम ब्याडमिण्टन संघ बीएएसले आफ्ना सबै सम्बद्ध जिल्ला ब्याडमिण्टन संघहरू र

हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। अब समय भएको छ हजुरहरूकै पत्रमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीतको। यस कार्यक्रमको प्रतीक्षामा बस्नुभएका हाम्रा सम्पूर्ण श्रोताहरूलाई स्वागत तथा न्यानो अभिवादन जनाउँदै लिएर आएका छौं यो पहिलो गीत कलाकार गणेश ढुंगेलको स्वरमा। र यस गीतको निम्ति पत्राचार गर्नुहुने श्रोता हुनुहुन्छ गान्तोक निवासी अर्जुन प्रधान, र वहाँले यो गीत सर रुस्तम लेप्चाज्यूलाई वहाँको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दै सुनाउन चाहनुभएको छ। र हामी आकाशवाणी गान्तोक परिवारको तर्फबाट पनि सर रुस्तम लेप्चाज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना प्रकट गर्दै सुनाउन चाहन्छौ यो गीत।

श्रोता नेपाली अनुरोध संगीत कार्यक्रमलाई अघि बढ़ाउँदै लिएर आएका छौं यो अघिल्लो गीत गायक कलाकार नारायण गोपालको स्वरमा र यस गीतको निम्ति हामीलाई पत्रचार गर्नुहुने श्रोताहरू हुनुहुन्छ डेभलपमेन्ट एरिया गान्तोकबाट राजु खरेल इन्दिरा खरेल दीपा खरेल अनि दिव्या खरेलले र वहाँहरूले यो गीत आकाशवाणी गान्तोकको सम्पूर्ण परिवारलाई सुनाइदिने आग्रह गर्नुभएको छ। त श्रोता सुनौ यो अघिल्लो प्रस्तुति।

यस कार्यक्रमलाई अघि बढ़ाउने क्रममा यो अघिल्लो गीत लिएर आएका छौं गायक कलाकार अनमोल गुरूङको स्वरमा। यस गीतको निम्ति हामीलाई पत्रचार गर्नुहुने श्रोता हुनुहुन्छ दृष्टि दाहाल, र उहाँले यो गीत मंगान निवासी निम्डोमा तामाङ र उमा तामाङलाई सुनाउन चाहनु भएको छ। त श्रोता, स्वीकार्नुहोस् यो प्रस्तुति।

नेपाली अनुरोध संगीतको कार्यक्रमलाई सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा आजको हाम्रो यो अन्तिम प्रस्तुति कलाकार विपुल छेत्रीको स्वरमा र यस गीतको निम्ति अनुरोध गर्नुभएको छ प्रकाश निरौलाले र उहाँले यो गीत आफ्नो साथी प्रणय राई र जिग्मी शेर्पालाई सुनाउन चाहनु भएको छ। त श्रोता स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति।

हवस्त श्रोता, प्रस्तुत गीतको साथमा नेपाली अनुरोध संगीत कार्यक्रमको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। अब केही क्षणमा सुन्नुहुनेछ नेपाली भाषामा राष्ट्रिय समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी तीन देशका भ्रमणको अन्तिम चरणमा आज पुग्नुभयो न्यूजील्याण्डको अकल्याण्डमा। उपराष्ट्रपति श्री राधाकृष्णनले गर्नुभयो सिमला स्थित आईआईएएसद्वारा आयोजित स्थायी प्रदर्शनी अन्तर्राष्ट्रिय सेमिनारको भर्चुअल रूपमा उद्घाटन। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाको अध्यक्षतामा आयुष्मान भारत डिजिटल मिशन अन्तर्गत स्टेयरिङ समूहको तेस्रो बैठक सम्पन्न। सर्वोच्च अदालतले अयोध्या राम मन्दिरमा भएको दान चोरीको कथित घटनाको निष्पक्ष अनुसन्धानका लागि दर्ता भएका याचिकाहरूमाथि गर्नेछ सोमबार सुनवाई। अनि केन्द्र सरकारद्वारा उच्च अल्कोहल सामग्री भएका औषधिहरूको नियमलाई अझ कडा कानून बनाउन औषधि नियम 1945 संशोधित। प्रधानमन्त्री नरेन्द्र मोदी तीन देशहरूको अन्तिम यात्राका क्रममा आज न्यूजील्याण्डको अकल्याण्ड पुग्नुभयो। यो लगभग चार दशकमा भारतीय प्रधानमन्त्रीका न्यूजील्याण्डको पहिलो भ्रमण हो। प्रधानमन्त्री मोदीलाई न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले विमानस्थलमा स्वागत जनाउनुभयो। भारतीय समुदायका सदस्यहरूले पनि उहाँलाई हर्षोल्लासका साथ स्वागत जनाए। भ्रमणको क्रममा दुवै नेताहरूले व्यापार, लगानी, शिक्षा, प्रविधि र आपसी सम्बन्धमा सहयोगलाई अझ बलियो बनाउने विषयमाथि गहन छलफल गरिने अपेक्षा गरिएको छ। उपराष्ट्रपति राधाकृष्णले आज सिमला स्थित भारतीय उन्नत अध्ययन संस्थान आईआईएएसद्वारा आयोजित स्थायी प्रदर्शनी वन्दे मातरम एउटा यात्राको उद्घाटन र सरदार पटेलको दृष्टिकोण एकता, एकता र संघीयता विषयक अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन गर्दै भर्चुअल रूपमा सम्बोधन गर्नुभयो। उपराष्ट्रपतिले भन्नुभयो, वन्दे मातरमले मातृभूमिप्रतिको प्रेम पवित्र राष्ट्रिय दायित्वमा रूपान्तरण गरेको छ र पुस्तौका स्वतन्त्र सेनानीहरूलाई साहस, त्याग र आशासहित प्रेरित गर्यो। उपराष्ट्रपतिले सरदार वल्लभ भाई पटेललाई श्रद्धाञ्जली अर्पण गर्दै नागरिकहरूलाई वन्दे मातरमको स्थायी सन्देश र सरदार पटेलको दूरदर्शी आदर्शलाई अगाडि बढ़ाएर एकताबद्ध, आत्मविश्वासी तथा प्रधानमन्त्री मोदीको नेतृत्वमा प्रतिपादित विकसित भारत निर्माण गर्ने आफ्नो संकल्पलाई बलियो बनाउन आग्रह गर्नुभयो।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले आज आयुष्मान भारत डिजिटल मिशनको प्रगति समीक्षा गर्न मिशन स्टेयरिङ समूहको तेस्रो बैठकको अध्यक्षता गर्नुभयो। बैठकले आयुष्मान भारत डिजिटल मिशन विश्वको सबैभन्दा ठूलो डिजिटल स्वास्थ्य इको सिस्टम मध्ये एउटा देखा परेको उल्लेख गरेको छ। लगभग 94 करोड़ आयुष्मान भारत स्वास्थ्य खाता नम्बरहरू सृजना गरिएका छन् र 105 करोड़ स्वास्थ्य रेकर्डहरू जोड़िएका छन्। बैठकलाई सम्बोधन गर्दै श्री नड्डाले यस मिशन अन्तर्गत एउटा बलियो डिजिटल स्वास्थ्य सेवा पूर्वाधार निर्माण गरिएको र

0: अर्को चरणमा यसको अधिक उपयोगमा केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले प्रत्येक नागरिकका लागि समावेशिता, पहुँच र प्रयोगमा सहजता सुनिश्चित गर्दै विश्वव्यापी स्वास्थ्य कवरेज प्राप्त गर्न प्रविधिले शक्तिशाली उपकरणहरूको रूपमा काम गरिरहनुपर्ने कुरामा जोड़ दिनुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आज नयाँ दिल्लीमा राष्ट्रिय उत्पादकता परिषद, उद्योग तथा आन्तरिक व्यापार प्रवर्धन विभाग र वाणिज्य विभागका अधिकारीहरूसँग समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। सामाजिक सञ्जालको एउटा पोस्टमा श्री गोयलले बैठकमा अन्तर्विभागीय सहकार्य सुधार गर्ने, संस्थागत क्षमताहरू सुदृढ गर्ने र उत्पादकत्व तथा सेवा प्रवाह बढ़ाउने बारेमा छलफल भएको जनाउनु भएको छ। अयोध्या राम मन्दिरमा भएको दान चोरीको कथित घटनाको निष्पक्ष र समय सीमाबद्ध अनुसन्धानका लागि दर्ता भएका धेरै याचिकाहरूमाथि सर्वोच्च अदालतले सोमबार सुनवाई गर्नेछ। 7 जुलाईमा अयोध्या अदालतले राम मन्दिरमा भएको दान चोरीको आरोपमा पक्राउ परेका 8 अभियुक्त मध्ये 3 जनालाई 1 दिनको प्रहरी हिरासतमा पठाएको थियो। भारतले द्वन्द सम्बन्धित यौन हिंसाको कड़ा निन्दा गरेको छ। यसलाई युद्ध, आतंकवाद, यातना र राजनीतिक दमनको हतियारको रूपमा दुरूपयोग गरेको जनाएको छ। द्वन्द सम्बन्धित यौन हिंसा सम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषदको खुल्ला बहसमा बोल्दै संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि राजदूत पी हरिशले दण्डहीनताको प्रचलित संस्कृतिमा यस्तो हिंसा कायम छ जसले भारतले यस्ता जघन्य कार्यहरूको कड़ा निन्दा गर्दछ भन्नुभयो।
1: Sexual violence continues to be used as a means of war, of terrorism, torture and political repression to subjugate communities, suppress dissent and inflict human suffering. This continues amid a thriving culture of impunity. We strongly condemn such heinous acts. Conflict-related sexual violence devastates women individually and creates inerasable scars on the spirit of the human ecosystems around them. Beyond physical harm, the psychological trauma and social isolation that follows demand carefully designed interventions for the rehabilitation and reintegration of survivors.
0: समाचार आकाशवाणीबाट सुन्नु हुँदैछ। भारतीय तटरक्षक दलले आज नयाँ दिल्ली स्थित आफ्नो मुख्यालयमा एक दिने सम्मेलन आयोजना गर्यो। सम्मेलनमा देशका अग्रणी सिपयार्ड र जहाज डिजाइन संस्थाका प्रतिनिधिहरूले भाग लिए। सम्मेलनले भविष्यका सम्बन्धी तटरक्षक दलका जहाजहरूमा छलफल गरेको थियो। रक्षा मन्त्रालयले सम्मेलन उदाउँदो परिचालन चुनौतीहरू, उन्नत जहाज डिजाइन अवधारणाहरूको डिजिटल प्रमाणीकरण, आधुनिक प्रविधिहरू अप्नाउने र भविष्यका बहुद्देश्य तटरक्षक दलका जहाजहरूको संचालन क्षमताहरू बढ़ाउनमा केन्द्रित रहेको बताएको छ। सामाजिक सञ्जाल प्लेटफर्म वाट्सएपले प्रयोगकर्ता नाम सुविधा कार्यान्वयनको सम्बन्धमा सरकारलाई आफ्नो प्रतिक्रिया बुझाएको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका स्रोतहरूले मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्मबाट हिजो राति प्रतिक्रिया प्राप्त भएको र हाल यसको जाँच भइरहेको बताएका छन्। यस महिनाको पहिलो दिन सरकारले भारतमा वाट्सएपमा प्रयोगकर्ता नाम सुविधा कार्यान्वयनको सम्बन्धमा मेटालाई सूचना जारी गरेको थियो। मन्त्रालयले यस विषयमा परामर्श पूरा नभएसम्म मेटालाई प्रयोगकर्ता नाम सुविधा लागू नगर्न पनि निर्देशन दिएको छ। भारतीय जनता पार्टीले पश्चिम बंगालमा हुने राज्यसभा उपचुनावका लागि सुखेन्दु शेखर राई, सुस्मिता देव र प्रकाश शेख वैद्यकलाई उम्मेद्वार घोषणा गरेको छ। यी सीटहरूको लागि उपचुनाव यसै महिनाको 24 तारीकमा हुनेछ। तीनैजना नेताहरू हिजो तृणमूल कांग्रेस छोडेर भाजपामा सामेल भएका हुन्। मौसम विभागले आज उत्तराखण्डमा भारी वर्षा हुने र केही ठाउँमा अत्याधिक वर्षा हुने पूर्वानुमान गरेको छ। आगामी 2 दिनमा हरियाणा, हिमाचल प्रदेश, उत्तर प्रदेश, बिहार, उपहिमाली पश्चिम बंगाल सिक्किम र उत्तर पूर्वी भारतका उत्तर भागहरूमा पनि भारी वर्षा हुने अनुमान गरिएको छ।

0: छ। महिला क्रिकेटमा भारतले लन्डनको लेड्स मैदानमा 16 टेस्ट म्याच खेलिरहेका छन्। भारतीय महिला टीमले यस खेलमा टस जितेर बलिङ गर्ने निर्णय लिए। अहिलेसम्म प्राप्त समाचार अनुसार भारतले 3 विकेटमा 122 रन बनाएको छ। फिफा फुटबल विश्वकपको क्वार्टर फाइनलमा आज राति 12:30 स्पेन र बेल्जियम माझ भिडन्त हुनेछ। योभन्दा अघि फ्रान्सले मोरक्कोलाई 2 गोलले पराजित गरेर सेमी फाइनलमा प्रवेश गर्यो। मुख्य समाचार फेरि एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी 3 देशका भ्रमणको अन्तिम चरणमा आज पुग्नुभयो न्यूजील्याण्डको आकल्याण्डमा। उपराष्ट्रपति सीवी राधाकृष्णले गर्नुभयो सिमला स्थित आईएएसद्वारा आयोजित स्थायी प्रदर्शनी अन्तर्राष्ट्रिय सेमिनारको भर्चुअल रूपमा उद्घाटन। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाको अध्यक्षतामा आयुष्मान भारत डिजिटल मिशन अन्तर्गत स्टेयरिङ समूहको तेस्रो बैठक सम्पन्न। सर्वोच्च अदालतले अयोध्या राम मन्दिरमा भएको दान चोरीको कथित घटनाको निष्पक्ष अनुसन्धानका लागि दर्ता भएका याचिकाहरूमाथि गर्नेछ सोमबार सुनवाई। अनि केन्द्र सरकारद्वारा उच्च अहोलका सामग्री भएका औषधिहरूको नियमलाई अझ कडा बनाउन औषधि नियम 1945 संशोधित। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: मीडियम वेबको 213.67 मीटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं र समय अहिले हाम्रो स्टुडियोको घड़ी अनुसार 7:36 भइसकेको छ र अब प्रस्तुत छ कार्यक्रम युवावाणी।

नमस्कार प्रिय श्रोताहरू, हजुरहरू सुन्दै हुनुहुन्छ प्रत्येक सप्ताह सोमबार र शुक्रबार आकाशवाणी गान्तोकबाट प्रसारण हुने युवावाणी कार्यक्रम म सुनिता छेत्रीको साथमा हजुरहरूलाई हार्दिक स्वागत छ यस विशेष कार्यक्रममा, जहाँ हामी सधैँझै युवावर्गका भावना, सोच, चुनौती र सम्भावनाहरूलाई केन्द्रमा राखेर नयाँ नयाँ र समय सापेक्ष विषयवस्तु लिएर उपस्थित हुने गर्दछौ। प्रिय श्रोताहरू, आजको बदल्दो परिवेशमा युवाहरू समाजको सबैभन्दा सक्रिय र सशक्त वर्गको रूपमा अघि बढ़िरहेका छन्। यही कुरालाई मध्यनजर गर्दै हामी निरन्तर प्रयासरत छौ तपाईहरूका विचार, अनुभव र जिज्ञासाहरूलाई एउटै मञ्चमा जोड्ने। प्रिय श्रोताहरू, आज पनि हामी तपाईहरूका लागि एकदमै रोचक, सान्दर्भिक र सोच्न बाध्य पर्ने विषय लिएर उपस्थित भएका छौ। प्रिय श्रोताहरू, अब लागौं आजको मुख्य विषयतर्फ। आज हामी एउटा अत्यन्त महत्वपूर्ण र समसामयिक विषय लिएर उपस्थित भएका छौ, जसले प्रत्यक्ष रूपमा युवावर्गको भविष्यसँग सम्बन्ध राख्दछ। यो विषय केवल छलफलका लागि मात्र होइन, हाम्रो सोच, निर्णय र जीवनशैलीमा परिवर्तन ल्याउन सक्ने खालको पनि छ। प्रिय श्रोताहरू, आजको हाम्रो विषय हो बेरोजगार युवाको विकल्प, नोकरी वा व्यवसाय। आजको प्रतिस्पर्धात्मक युगमा यो प्रश्न हरेक युवाको मनमा उठ्ने गर्दछ, के सरकारी वा निजी नोकरी नै सुरक्षित बाटो हो, कि आफ्नै केही नयाँ गर्ने, व्यवसाय शुरू गर्ने सही निर्णय हो। यही जिज्ञासा र दुविधालाई आज हामी यस कार्यक्रममा गहिराईका साथ छलफल गर्नेछौ। यस विषय मार्फत हामी नोकरी र व्यवसाय दुवैका अवसर, चुनौती र सम्भावनाहरूलाई नजिकबाट हेर्ने प्रयास गर्नेछौ, ताकि हजुरहरू आफैका लागि सही बाटो छान्न सक्षम बन्न सक्नुहोस्। त्यसैले प्रिय श्रोताहरू, आशा गर्दछु अन्त्यसम्म साथ दिइरहनुहुनेछ, किनकि आजको यो कार्यक्रम जानकारी मूलक, प्रेरणादायी र सोच्न बाध्य पर्नेछ। आदरणीय श्रोता महानुभावहरू, आजको समयमा युवाहरूको सबैभन्दा ठूलो चिन्ता बेरोजगारी बनेको छ। पढाइ सकेपछि पनि धेरै युवा आफूलाई कहाँबाट शुरू गर्ने, नोकरी खोज्ने कि आफ्नो व्यवसाय गर्ने भन्ने प्रश्नमा अल्मलिएको देखिन्छ। यही कारणले आजको चर्चा निकै महत्वपूर्ण छ। युवाले सही निर्णय लिन सके भने आफ्नो भविष्य मात्र होइन, समाज र देशको विकासमा पनि ठूलो योगदान दिन सक्छन्। वास्तवमा बेरोजगारी केवल आर्थिक समस्या मात्र होइन, यो आत्मविश्वास, मानसिक स्वास्थ्य

स्वास्थ्य, पारिवारिक स्थिरता र सामाजिक प्रगतिसँग पनि जोड़िएको विषय हो। त्यसैले यसलाई सामान्य रूपमा लिनु हुँदैन। श्रोता, अहिलेलाई भने समय भएको छ गीतको सुन्नुहोस्। एमएस धोनी फिल्मबाट बेसब्रिया गीत। गीतपछि हामी पुनः उपस्थित हुने नै छौं।

श्रोता कार्यक्रममा हामी फेरि पनि उपस्थित भइसकेका छौं। हजुरहरू सुन्नुहुँदैछ आकाशवाणी गान्तोकको युवावाणी कार्यक्रम। प्रिय श्रोता, अब फेरि कार्यक्रमलाई अघि बढाउने काम गरौं। प्रिय श्रोता, अब हामी सबैभन्दा पहिले नोकरीको कुरा गरौं। नोकरीलाई धेरैले सुरक्षित विकल्प मान्छन्। नियमित तलब, निश्चित समय र केही हदसम्मको स्थिरताका कारण नोकरी नै धेरै युवाका लागि आकर्षक हुन्छ, किनकि यसमा जोखिम कम देखिन्छ। नोकरीले अनुभव, अनुशासन, कार्य संस्कृति र पेसागत सिप सिक्ने अवसर पनि दिन्छ। शुरूमा धेरै युवाका लागि नोकरी एउटा राम्रो आधार बन्न सक्छ, जहाँबाट उनीहरूले जीवन चलाउने मात्र होइन भविष्यका लागि बचत योजना र जिम्मेवारीको अभ्यास पनि गर्न सक्छन्। तर नोकरी मात्र जीवनको अन्तिम लक्ष्य होइन। कहिलेकाहीँ एउटै दायरामा सीमित भएर काम गर्दा आफ्नो क्षमता पूर्ण रूपमा प्रयोग गर्न पाइदैन। पद, तलब र जिम्मेवारी निश्चित हुने भएकाले सृजनाशीलता र स्वतन्त्र निर्णयको अवसर सीमित हुन सक्छ। त्यसैले नोकरी रोज्नु गलत होइन, तर

लाई मात्र एकमात्र सफलताको बाटो ठान्नु पनि ठिक होइन। युवाले नोकरीलाई सिकाइको माध्यम, स्थिरताको आधार र अनुभवको स्रोतका रूपमा लिन सक्छन्। अर्कोतर्फ व्यवसाय एउटा अवसर हो, यसमा जोखिम हुन्छ तर सम्भावना पनि धेरै हुन्छ। आफ्नै सोच, आफ्नै योजना र आफ्नै मेहनतबाट केही निर्माण गर्ने चाहना भएका युवाका लागि व्यवसाय राम्रो विकल्प हुन सक्छ। व्यवसायले केवल आमदानी मात्र होइन, रोजगारी सृजना गर्ने क्षमता पनि दिन्छ। सुरुमा पूँजी, अनुभव र बजारको चुनौती आउन सक्छ, तर यिनै चुनौतीहरूले मानिसलाई बलियो बनाउँछ। व्यवसायमा असफलता आए पनि त्यो अन्त्य होइन, सिकाइको शुरूआत हो। धेरै सफल उद्यमीहरूले पनि सानो स्तरबाट शुरू गरेर ठूलो उपलब्धि हासिल गरेका छन्। यसले के देखाउँछ भने ठूलो सपना देख्न ठूलो पूँजी मात्र होइन, ठूलो धैर्य, स्पष्ट योजना र निरन्तर प्रयास पनि चाहिन्छ। यही सन्दर्भमा देन्ताम निवासी दिपेश खतिवडाको उदाहरण निकै प्रेरणादायी छ। उनले एमए सकेर पनि सरकारी नोकरीको पछाडि नलागी डेरी फार्मिङलाई आफ्नो व्यवसायका रूपमा रोजे। धेरैले उच्च शिक्षा हासिल गरेपछि जागिरलाई मात्र सफलताको मापदण्ड ठान्ने समयमा उनले आफ्नै रुचि, सम्भावना र स्थानीय स्रोतलाई आधार बनाएर व्यवसाय शुरू गर्नुले युवालाई एउटा स्पष्ट सन्देश दिन्छ। शिक्षा केवल प्रमाण पत्रका लागि होइन, अवसर पहिचान गरेर आत्मनिर्भर बन्नका लागि पनि हो। दिपेश खतिवडाको यो निर्णयले देखाउँछ कि पढाइसकेपछि पनि आफ्नो क्षेत्रमा केही गर्न सकिन्छ र कृषि तथा पशुपालन जस्ता क्षेत्रमा पनि उज्जवल भविष्य निर्माण गर्न सकिन्छ। व्यवसाय गर्ने युवाले बजारको माग बुझ्नुपर्छ, ग्राहकको आवश्यकता पहिचान गर्नुपर्छ र गुणस्तरमा ध्यान दिनुपर्छ। यस्ता आधारहरू बलियो भएमा व्यवसाय दीर्घकालीन रूपमा सफल हुन सक्छ। हजुर श्रोता, फेरि पनि कार्यक्रमको बीचमा समय भएको छ गीतको। अहिलेलाई भने स्वीकार्नुहोस् सपनेरे गीत।

गीतको मिठाससँगै सांगीतिक यात्रालाई यही विश्राम दिँदै प्रिय श्रोताहरू तपाईहरूलाई कार्यक्रममा फेरि पनि हार्दिक स्वागत गर्दछु। अहिलेलाई भने हजुरहरू सुन्नुहुँदैछ आकाशवाणी गान्तोकको युवावाणी कार्यक्रम। प्रिय श्रोता, युवाका लागि अहिलेको डिजिटल युगले नयाँ सम्भावना खोलेको छ। इन्टरनेट, सामाजिक सञ्जाल, अनलाइन व्यापार, फ्रीलेन्सिङ र डिजिटल सेवाहरूले रोजगारी खोज्ने मात्र होइन रोजगारी सृजना गर्ने अवसर पनि दिएका छन्। अब ठूलो लगानी नभए पनि राम्रो योजना, सिप र मेहनत भएमा सानो व्यवसाय शुरू गर्न सकिन्छ। घरैबाट अनलाइन सेवा दिन सकिन्छ, सामाजिक सञ्जाल मार्फत उत्पादन बेच्न सकिन्छ, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन, भिडियो अनुवाद, ट्युसन जस्ता बाट पनि आमदानी गर्न सकिन्छ। यही कारणले आजका युवा केवल जब सिकर मात्र होइन जब क्रिएटर बन्न सक्ने अवस्थामा छन्। डिजिटल माध्यमले बजारलाई सीमित ठाउँबाट बाहिर निकालेर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएको छ। त्यसैले प्रविधिको सही प्रयोग गर्न सक्ने युवाले भविष्यमा धेरै अवसर पाउन र धेरै प्रगति गर्न सक्छन्। प्रिय श्रोता, व्यवसाय शुरू गर्न चाहने युवाका लागि भारत सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार सृजन कार्यक्रम यानि कि पीएमईजीपी जस्ता योजना निकै उपयोगी छन्। यस योजना मार्फत नयाँ उद्यम शुरू गर्न चाहने व्यक्तिलाई ऋण, अनुदान र आवश्यक सहयोग उपलब्ध गराइन्छ। सानो पूँजी भएका युवाले पनि यसबाट लाभ उठाएर आफ्नै व्यवसाय शुरू गर्न सक्छन्। यस्ता योजनाले युवाको आत्मविश्वास बढाउँछ र उद्यमशीलता विकास गर्न मदत गर्छ। विशेष गरी ग्रामीण क्षेत्रमा युवा, महिला, उद्यमी र आर्थिक रूपमा कमजोर वर्गका लागि यस्ता कार्यक्रमहरू निकै महत्वपूर्ण हुन्छन्। धेरैले राम्रो विचार भएर पनि पूँजीको अभावमा व्यवसाय शुरू गर्न सक्दैनन्। यस्तो अवस्थामा पीएमईजीपी जस्ता योजनाले उनीहरूको सपना र वास्तविकता बीच दूरी घटाउन सक्छ। तर यस्ता योजनाको लाभ लिनका लागि सही जानकारी, आवश्यक कागजात, स्पष्ट परियोजना प्रस्ताव र जिम्मेवार कार्यान्वयन आवश्यक हुन्छ। केवल ऋण पाउनु मात्र पर्याप्त हुँदैन, त्यसलाई सही ढंगले प्रयोग गर्न पनि जान्नुपर्छ। तर नोकरी होस् वा व्यवसाय, सफलता केवल इच्छाले मात्र आउँदैन, त्यसका लागि सिप, अनुशासन, धैर्य र निरन्तर प्रयास आवश्यक हुन्छ। आजको प्रतिस्पर्धात्मक समयमा डिग्री मात्र पर्याप्त छैन, प्राविधिक ज्ञान, संचार सिप, समस्या समाधान गर्ने क्षमता र डिजिटल साक्षरता पनि उत्तिकै आवश्यक छन्। युवाले आफ्नो रुचि क्षमता पनि बुझ्नुपर्छ। सबैको स्वभाव एउटै हुँदैन, कसैलाई स्थिरता मन पर्छ, कसैलाई स्वतन्त्रता, कसैलाई नेतृत्व गर्न मन पर्छ, कसैलाई सृजना गर्न। त्यसैले आफ्नो स्वभाव अनुसारको बाटो रोज्नु बुद्धिमानी हुन्छ। यदि कसैलाई जोखिम मन पर्दैन भने नोकरी उपयुक्त हुन सक्छ, तर यदि कसैमा नयाँ सोच, आत्मनिर्भरता र निर्णय क्षमता छ भने व्यवसाय राम्रो विकल्प बन्न सक्छ। व्यवसाय रोज्ने युवाका लागि पीएमईजीपी जस्ता योजना ठूलो सहारा बन्न सक्छ। निर्णय गर्दा साथीभाइको दबाव, समाजको धारणा वा केवल देखासेखीमा भर पर्नु हुँदैन। आफ्नो रुचि, क्षमता, उपलब्ध स्रोत, बजारको अवस्था र दीर्घकालीन लक्ष्यलाई ध्यानमा राखेर निर्णय लिनुपर्छ। सही निर्णयले जीवनलाई सहज बनाउँछ, गलत निर्णयले अनावश्यक तनाव बढाउन सक्छ। धेरै जसो युवामाथि सरकारी नोकरी नै सबैभन्दा राम्रो भन्ने सोच थोपिन्छ, तर सबैको क्षमता र चाहना एउटै हुँदैन। परिवारले सन्तान

उनीहरूको रुचि र क्षमता अनुसार अघि बढ्न प्रेरित गर्नुपर्छ। समाजले पनि व्यवसाय गर्ने युवालाई सम्मान गर्न सिक्नुपर्छ। जब यस्तो सकारात्मक वातावरण हुन्छ तब युवा अझ आत्मविश्वासका साथ अघि बढ्न सक्छन्। पढाइ सकेर व्यवसाय शुरू गर्न भनेर बसेका छोरा छोरीलाई नोकरी नै गर्नुपर्छ भन्ने बाबुआमाको सोचलाई पनि परिवर्तन गराउन एकदमै जरुरी छ। उनीहरूको मनबाट व्यवसायमा नोक्सानी झेल्नुपर्छ भन्ने डर हटाउनुपर्छ, किनकि यही डरले धेरै सक्षम युवाको सपना अधुरै रहन्छ। युवाको भविष्य व्यवसायमा सुरक्षित बनाउनका निम्ति परिवारले केवल अनुमति मात्र होइन विश्वास, समर्थन र प्रोत्साहन पनि दिनुपर्छ। यदि परिवारले केवल सुरक्षित बाटो मात्र देखायो भने युवा जोखिम लिन डराउँछन्। तर यदि परिवारले समर्थन, मार्गदर्शन र प्रोत्साहन दियो भने उनीहरू नयाँ काम शुरू गर्न हिम्मत गर्छन्। समाजले पनि सफलताको मापन केवल जागिरको पद वा तलबबाट होइन सृजना, योगदान र आत्मनिर्भरताबाट गर्न सिक्नुपर्छ। आफ्नै रुचि र सम्भावनालाई व्यवसायमा रूपान्तरण गरेर पनि सम्मानजनक र सफल जीवन बनाउन सकिन्छ। श्रोताहरू, कार्यक्रम अझै जारी छ, तर अब हामी समापनतिर बिस्तारै अघि बढ्दैछौ। आजको सांगीतिक यात्रालाई अझै मिठास थप्ने गरी सुन्नुहोस् थ्री इडियट फिल्मबाट सुरज जगन र सरमान जोशीको आवाजमा यो गीत।

पुनः तपाईहरूसँग उपस्थित भइसकेकी छु। अहिलेलाई भने हजुरहरू सुन्नुहुँदैछ आकाशवाणी गान्तोकको युवावाणी कार्यक्रम। प्रिय श्रोता, कार्यक्रमलाई अघि बढाउने काम गरौं। श्रोता, सरकार र शैक्षिक संस्थाले पनि बेरोजगारी घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्। उद्यमशीलता, तालिम, सस्तो ऋण, स्टार्टअप, प्रोत्साहन, प्राविधिक शिक्षा र रोजगारमुखी कार्यक्रमहरू विस्तार गर्न सके युवालाई धेरै सहयोग पुग्छ। विशेष गरी पीएमईजीपी जस्ता योजनाले साना तथा नयाँ उद्यमीलाई आर्थिक आधार प्रदान गर्छ। यसले केवल व्यक्तिगत जीवन सुधार्दैन, स्थानीय अर्थतन्त्रलाई पनि बलियो बनाउँछ। जब एउटा युवाले व्यवसाय शुरू गर्छ, उसले आफू मात्र होइन अरूलाई पनि काम दिन सक्छ। यसरी एउटा सानो प्रयासले धेरै परिवारको जीवनमा सकारात्मक प्रभाव पार्न सक्छ। युवाले पनि सरकारी योजना बारे जानकारी राख्नुपर्छ र अवसर आएपछि त्यसको सदुपयोग गर्नुपर्छ। ग्रामीण क्षेत्रका युवा, महिला, उद्यमी र सीमान्तकृत समुदायका युवालाई विशेष प्राथमिकता दिन पनि आवश्यक छ। गाउँमै धेरै सम्भावना छन्। कृषि, पशुपालन, हस्तकला, पर्यटन, सेवा क्षेत्र र साना उद्योग, यस्ता क्षेत्रमा अवसर सृजना गर्न सके गाउँबाट शहरतर्फ हुने पलायन पनि कम हुन सक्छ। पीएमईजीपी जस्ता योजनाले यस्ता सम्भावनाहरूलाई व्यवहारमा उतार्न मदत गर्छ। ग्रामीण युवाले स्थानीय स्रोत धनको उपयोग गरेर उत्पादन र सेवा शुरू गर्न सक्छन्। उदाहरणका लागि कृषि उत्पादन, पशुधन, मौरी पालन, सिलाई कटाई, हस्तनिर्मित सामग्री, साना होटेल, यातायात सेवा वा स्थानीय पर्यटन प्रवर्धन जस्ता कामबाट राम्रो आमदामी हुन सक्छ। देन्तामका दिपेश खतिवडाले डेरी फार्मिङलाई रोजेर देखाएको बाटो पनि यस्तै स्थानीय सम्भावनालाई व्यवहारमा उतार्ने उत्कृष्ट उदाहरण हो। यसले गाउँको अर्थतन्त्रलाई चलायमान बनाउँछ र स्थानीय स्तरमै रोजगारी सृजना गर्छ। महिला उद्यमीलाई पनि यस्ता योजनाले आत्मनिर्भर बन्न ठूलो सहयोग पुर्याउँछ। बेरोजगारीलाई केवल समस्या होइन, अवसरका रूपमा पनि हेर्नुपर्छ। यसले युवालाई आफूभित्रको क्षमता चिन्ने, नयाँ सिप सिक्ने र आफ्नो भविष्य आफै बनाउने मौका दिन्छ। सफलता नोकरीमा मात्र होइन, व्यवसायमा मात्र पनि होइन, सफलता त मेहनत, लगनशीलता, धैर्य, सही निर्णयमा निर्भर हुन्छ। त्यसैले आजका युवाले डर र अन्यलतामा समय खेर नफाली आफ्नो रुचि र क्षमता अनुसार बाटो रोज्नुपर्छ। व्यवसाय रोज्नेहरूले पीएमईजीपी जस्ता सरकारी योजनाको सदुपयोग गरेर आफ्ना सपना पूरा गर्न सक्छन्। जब सोच स्पष्ट हुन्छ, मेहनत निरन्तर हुन्छ र आत्मविश्वास बलियो हुन्छ, तब नोकरी होस् या व्यवसाय, सफलता अवश्य प्राप्त हुन्छ। युवाले आजदेखि आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ, सिप विकास गर्नुपर्छ, अवसर खोज्नुपर्छ र भविष्यप्रति जिम्मेवार बन्नुपर्छ। यही नै आत्मनिर्भर जीवनको आधार हो र यही नै समृद्ध समाज निर्माणको बाटो हो। आजको यस आवाजमा केवल शब्दहरू मात्र छैनन्, यहाँ लुकेको छ हाम्रो युवावर्गको सपना, संघर्ष र सम्भावनाको कथा। आज हामी कुरा गर्दैछौं भारत सरकारले व्यवसाय प्रवर्धनका लागि सञ्चालन गरेका अभियानहरू र ती अवसरलाई युवाले कसरी आफ्नो सफलताको यात्रामा रूपान्तरण गर्न सक्छन् भन्ने विषयमा। प्रिय श्रोताहरू, जब हामी बेरोजगारी भन्ने शब्द सुन्छौ तब प्राय निराशा, चिन्ता र अन्यलता हाम्रो मनमा आउँछ। तर के तपाईँले कहिले सोच्नु भएको छ, यही बेरोजगारी बेवास्तामा एउटा नयाँ शुरूआत पनि हुन सक्छ? एउटा यस्तो अवसर जहाँ तपाईँ आफ्नो क्षमता चिन्ने, आफ्नो सपना पूरा गर्ने र अरूका लागि रोजगारी सृजना गर्ने मार्गमा अघि बढ्न सक्नुहुन्छ। यसै सम्भावनालाई वास्तविकतामा बदल्न भारत सरकारले स्टार्टअप इण्डिया, प्रधानमन्त्री मुद्रा योजना, पीएमईजीपी, स्किल इण्डिया, स्ट्यान्ड अप इण्डिया जस्ता अभियानहरू ल्याएको छ। यी केवल योजना होइनन्, यी त युवाका सपनालाई पखेटा दिने माध्यम हुन्। स्टार्टअप इण्डियाले तपाईँको सानो आइडियालाई ठूलो सफलतामा बदल्ने ढोका खोल्छ। मुद्रा योजनाले बिना धितो ऋण दिएर म गर्न सक्छु भन्ने आत्मविश्वास जगाउँछ। स्किल इण्डियाले तपाईँलाई दक्षता दिन्छ र पीएमईजीपी तथा स्ट्यान्ड अप इण्डियाले तपाईँलाई आफ्नो खुट्टामा उभिन सहयोग गर्छ। प्रिय श्रोताहरू, अवसर केवल त्यही सम्म सीमित रहन्छ जहाँसम्म हामी त्यसलाई देख्न र समात्न सक्दैनौ। धेरै युवाहरू अझै पनि मसँग केही छैन भन्ने सोचमा सीमित छन्, जबकि वास्तविकता के हो भने उनीहरूसँग सबै

0: भन्दा ठूलो शक्ति छ, त्यो उनीहरूको सोच, ऊर्जा र समय। यदि तपाईँले आज निर्णय लिनुभयो सानोबाट शुरू गर्ने, सिक्ने, अघि बढ्ने, असफलताबाट नडराउने भने तपाईँको यात्रा आजबाट शुरू हुन सक्छ। सफलता कहिले सजिलो हुँदैन प्रिय श्रोताहरू, त्यो पसिना, धैर्य र निरन्तर प्रयासको परिणाम हो। तर याद राख्नुहोस्, हरेक ठूलो उद्यमी कहिले सिधै सफल भएका थिएनन्। उनीहरू पनि कहिले तपाईँ जस्तै सामान्य शुरूबाट उठेका थिए। फरक यति मात्र थियो, उनीहरूले अवसरलाई चिने, त्यसलाई समाते र कहिले हार मानेनन्। आज तपाईँ कहाँ हुनुहुन्छ भन्ने भन्दा पनि तपाईँ कहाँ पुग्न चाहनुहुन्छ भन्ने कुरा महत्वपूर्ण छ। सरकारको सहयोग तपाईँको साथमा छ, अवसर तपाईँको वरिपरि छ, अब केवल आवश्यक छ तपाईँको पहिलो कदम। प्रिय श्रोता, अब तपाईँको भविष्यको चाबी तपाईँहरूकै हातमा छ। नोकरी रोजेर आफ्नो भविष्य उज्जवल बनाउनु हुने कि व्यवसाय अप्नाएर मेहनतका साथ सफलताको शिखरमा पुग्ने, यो निर्णय पूर्ण रूपमा तपाईँहरूकै हो। प्रिय श्रोताहरू, आजको कार्यक्रम यतिकैमा समापन गर्दै अर्को अंकमा फेरि कुनै नयाँ र विशेष विषय वस्तु सहित तपाईँहरू सामु उपस्थित हुने आशा राख्दै यो प्रेरणादायी शब्दहरूलाई यही विश्राम दिँदै अहिलेका लागि म तपाईँहरूसँग विदा चाहन्छु। तबसम्मका लागि नमस्ते, शुभरात्री।
1: श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम युवावाणी। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं।
2: आकाशवाणी गान्तोकले प्रत्येक महिनाको दोस्रो आइतबार बेलुकी 7:35 प्रसारण गर्दै आइरहेको छ कार्यक्रम
3: बिर्सन नसकिने गीतहरू।
2: हजुर, हाम्रा संगीत सर्जकहरूबारे जानकारी गराउँदै उहाँहरूको अविस्मृत गीतहरू पनि सुनाउने कार्यक्रममा हामी यो पल्ट कुरा गर्नेछौ हाम्रा नेपाली लोकगीतका सर्जकहरू भाग 3 अन्तर्गत हिरण्य भोजपुरी, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ र पाण्डव सुनवार बारे।

0: सुन्न नभुल्नु होला यो आइतबार 12 तारीक जुलाई 2026 बेलुकी 7:35 कार्यक्रम बिर्सन नसकिने गीतहरू।
1: मिडियम वेभको 213.67 मिटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, हाम्रो स्टुडियोको घड़ी अनुसार अहिले 8:07 भइसकेको छ र अब समय भएको छ कार्यक्रम गीत गजलको। यस कार्यक्रममा आज हामी लिएर आएका छौं कलाकार सोनाली राठौर र रूप कुमारको स्वरमा केही गजलहरू। त श्रोता, मनोरञ्जन गराउँ गायक कलाकार सोनाली राठौर र रूप कुमारको स्वरमा यो मीठा गजलहरू।

गीत गजलको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। अब प्रस्तुत छ सिद्धेश्वरी देवीद्वारा दाद्रा गायन।

श्रोता यतिन्जेल सुन्दै हुनुहुन्थ्यो सिद्धेश्वरी देवीद्वारा दाद्रा गायन। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट हिन्दी भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा र मोबाइल एप न्यूज अन एआईआर मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार रात्रिको 10 बजिरहेको छ र अब यहाँहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न कलाकारहरूको आवाजमा सजिएका हिन्दी फिल्मी गीतहरू सुनाएर। त श्रोता, सुनौ यो पहिलो गीत गायक कलाकार मोहम्मद रफी र लता मंगेशकरको आवाजमा फिल्म अपनापनबाट।

0: श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ हिन्दी फिल्मी संगीतको कार्यक्रम अन्तर्गत विभिन्न कलाकारहरूको आवाजमा सजिएका गीतहरू। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं।
1: आकाशवाणी गान्तोकले प्रत्येक महिनाको दोस्रो आइतबार बेलुकी 7:35 प्रसारण गर्दै आइरहेको छ कार्यक्रम
2: बिर्सन नसकिने गीतहरू।
1: हजुर, हाम्रा संगीत सर्जकहरू बारे जानकारी गराउँदै उहाँहरूको अविस्मित गीतहरू पनि सुनाउने कार्यक्रममा हामी यो पल्ट कुरा गर्नेछौ हाम्रा नेपाली लोकगीतका सर्जकहरू भाग 3 अन्तर्गत हिरण्य भोजपुरी, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ र पाण्डव सुनवार बारे।

0: सुन्न नभुल्नु होला यो आइतबार 12 जुलाई 2026 बेलुकी 7:35 कार्यक्रम बिर्सन नसकिने गीतहरू।
1: आउनुहोस् श्रोता, अब कार्यक्रमलाई अघि बढाउँदै सुनौ यो अघिल्लो गीत। फिल्म तुमसे अच्छा कौन है बाट कलाकार सोनू निगमको आवाजमा।

आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको आवाजमा हिन्दी चलचित्रका गीतहरू। त यसै क्रममा यो अघिल्लो गीत लिएर आएका छौं कलाकार जगजीत सिंहको आवाजमा फिल्म सरफरोशबाट। त श्रोता, मनोरञ्जन गरौं यो अघिल्लो गीत सुनेर।

श्रोता प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो फिल्म सरफरोशबाट कलाकार जगजीत सिंहको आवाजमा। श्रोता यसरी नै अर्को गीत सुनाउन गइरहेका छौं फिल्म मिशन मजनूबाट कलाकार जुबिन नटियालको आवाजमा।

आउनुहोस् श्रोता, यस कार्यक्रमलाई अघि बढाउँदै सुनौ यो अघिल्लो गीत फिल्म ओ माई गड बाट कलाकार कैलाश खेरको स्वरमा।

हिन्दी फिल्मी संगीतको कार्यक्रमलाई सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा आजको हाम्रो यो अन्तिम प्रस्तुति कलाकार किशोर कुमारको आवाजमा फिल्म अन्धा कानूनबाट, त श्रोता स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति।

हवस्त श्रोता, प्रस्तुत गीतको साथमा आजलाई हिन्दी फिल्मी संगीतको कार्यक्रम यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय हाम्रो स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 हुने लागेको छ र यसैको साथमा आजको तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 प्रातकालीन अधिवेशन अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौं। आजलाई सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्रि, जय हिन्द।